0: कसैले डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
1: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्।
2: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पर्यटकीय राजधानी घोषणासँगै पोखराको लेकसाइड क्षेत्र 24 घण्टा नै खुला गर्ने निर्णय गरिएको थियो तर अहिले पर्यटन व्यवसायी र स्थानीयले यस्तो निर्णयले विकृति र अशान्ति बढेकाले राति 2 बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न माग गरेका छन्। पोखराबाट कृष्ण तवाडीको रिपोर्ट।
4: पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडलाई 24 घण्टा खुला गर्नुपर्ने माग यहाँका पर्यटन व्यवसायीको थियो। व्यवसायीको माग सुन्दै 2080 चैत 4 गते पर्यटन राजधानी घोषणा गरेकै दिन स्थानीय प्रशासनले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई निश्चित मापदण्डका आधारमा 24 घण्टा खुला गर्ने निर्णय समेत गर्यो। तर अहिले आएर उक्त निर्णयको पर्यटन व्यवसायीले नै विरोध गरेका छन्। लेकसाइड 24 घण्टा नै खुला हुँदा विकृति र शान्ति सुरक्षामा असर परेको भन्दै पर्यटन व्यवसायीले रातभर व्यवसाय सञ्चालनको निर्णय सच्याउन माग गरेका हुन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरिएका आचार संहिता र मापदण्ड पूर्ण रूपमा पालना नहुँदा पर्यटकीय क्षेत्रमा बढ्दो होहल्ला, ध्वनि प्रदूषण, अव्यवस्थित गतिविधि बढेको महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल बताउनुहुन्छ।
5: हामी स्थानीय बासिन्दा, हामी त्यही बस्छौँ। त्यही क्लबहरू, डान्स बारहरू विभिन्न छन्। रात्रिकालीन समयमा चाहिँ उहाँहरू रातभरि डान्स बारमा बिजी हुने ग्राहकको रूपमा अथवा कामदारको रूपमा, र बिहान हामी मर्निङ वाक जाँदाखेरि पनि 4-5 बजे 6 बजे मर्निङ वाक गएको अवस्थामा पनि स्थानीयहरूको घर पिँढीमा चाहिँ उहाँहरू एकदम मादक पदार्थ सेवन गरेर भनौँ न हामीले हेर्नै नसक्ने अवस्थामा चाहिँ भएको देखेको पनि।
4: पर्यटन व्यवसायको माग अनुसार नै सरकारले 24 घण्टा लेकसाइड खुला गर्ने निर्णय गरेको थियो। तर होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो नीति प्रभावकारी नभएको बताउनुहुन्छ।
6: विदेशी पर्यटकहरू अथवा आन्तरिक पर्यटकहरू जो पोखरा आउनुहुन्छ उहाँहरू बिचमै खाना खाएर आउनुहुन्छ। राति 2 बजे खाना खान आवश्यक छैन। र हाम्रा छोराछोरी जुन चाहिँ यहाँका स्थानीय छोराछोरीहरू डिस्को क्लब दोरीमा गएर चाहिँ त्यहाँ बिगार्नुभन्दा बाहेकको यसको उपलब्धि कुनै पनि देखिएन। हामीले जब चाहिँ पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो त्यसमा उपहार स्वरूप चाहिँ 24 घण्टा भनेर यसलाई चाहिँ यो पूर्व तयारी बिना नै जुन आवश्यकता थियो यसलाई गहन रूपमा छलफल गरेर यसलाई 24 घण्टा खुल्न आवश्यक हो या होइन भन्ने खालका बहस गरेर मात्रै यसलाई ल्याउन आवश्यकता थियो।
4: पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषदले यो निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासनमा केही दिन अघि ज्ञापन पत्र बुझाएको थियो। परिषदका अध्यक्ष तारानाथ पारीले राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउन प्रशासनसँग माग गर्नुभयो।
7: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र।
3: भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात ठप्प भएको छ।
8: भारतको नीतिगत कडाईले वार्षिक 5 देखि 6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग यति बेला संकटमा परेको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार कागड भित्ता नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणको 18,000 तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट दिने र यदि परीक्षण असफल भए भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कडा प्रावधान राखिएको छ। नेपाली चियाको मुख्य बजार भारत हो। प्रयोगशालाको प्रतिवेदन नआउन्जेल 10 देखि 14 दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रोकेर राख्ने पर्याप्त पार्किङ र पूर्वाधार पानी ट्याङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग G2G संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। हाल नेपालमा 160 170 ठूला र 120 साना तथा मझेउला चिया बगान छन्। चिया उत्पादनमा 15,000 भन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाएका छन्।
3: र मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो आलु लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र भने अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय बनेको हो। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
2: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा पनि काम गर्थेँ पहिला। अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्छौँ।
1: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।
2: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
3: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्।
1: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ।
4: 500 रोपनी क्षेत्रफलमा अहिले हाम्रो आलु खेती छ र यो वर्ष पानी परेको हुनाले, दुई तीन पटक पानी परेको हुनाले आलुको चाहिँ उत्पादन गर्ने 10-15% बढ्छ भन्ने अनुमान।
1: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ। हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ।
0: हुम्लाको चङखेली 5 नेपका गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ। गैराती 81 असिना पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ। साथै खेतीयोग्य जमिन र गोठहरू पनि बगाएको प्रारम्भिक जानकारी आएको चङखेली गाउँपालिका वडा नम्बर 5 बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिनुभयो। मेलछाम प्रहरी चौकीको टोली आज बिहान घटनास्थलतर्फ गएको छ। झिन्जी आन्दोलनको मौका छुपी गत साल भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दी मध्ये 250 अझै फरार छन्।
5: गत भदौ 23 र 24 गते मुलुकभर चलेको जेन्जी आन्दोलनको मौका छोपी भदौ 24 गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका 576 कैदीबन्दी मध्ये 326 फर्केका छन् भने 250 अझै फरार छन्। जेलर अशोक कुमार छेत्रीका अनुसार कारागार तोडेर भागेका कैदीबन्दीहरूलाई भोलिपल्टै फर्किन आह्वान गरे पनि आजसम्म 316 नेपाली र 10 विदेशी भारतीय सहित 326 मात्र फर्किएका छन्। जेलर छेत्रीले नफर्किने कैदीबन्दीहरूमाथि कारागार ऐन 2079 र अन्य नेपालको प्रचलित कानून बमोजिम कारवाही हुने तथा कैदीबन्दीहरूलाई लुकाउने वा आश्रय दिने उपर पनि कारवाही हुने बताउनु भएको छ। फरार कैदीबन्दीलाई तीनै तहका सुरक्षाकर्मीहरूले खोज तलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप यादवले जानकारी दिनुभएको छ।
0: उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बापत 1,25,000 रुपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय लिएको हो। निर्णय अनुसार 5 सदस्यीय परिवारलाई मासिक 15,000 रुपियाँ दिइनेछ भने 5 भन्दा बढी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रुपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनुपूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचाकाजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रिनिङ शुरू भएको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने जानकारी दिनुभयो। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो गरेका छन्। 22 वर्षपछि आर्सेनलले प्रिमियर लीगको उपाधि जितेको छ।

0: इन्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले हराएको छ। गएको साँझ जयपुरमा भएको खेलमा लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पर्यटकीय राजधानी घोषणासँगै पोखराको लेकसाइड क्षेत्र 24 घण्टा नै खुला गर्ने निर्णय गरिएको थियो तर अहिले पर्यटन व्यवसायी र स्थानीयले यस्तो निर्णयले विकृति र अशान्ति बढेकाले राति 2 बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न माग गरेका छन्। पोखराबाट कृष्ण तवाडीको रिपोर्ट।
4: पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडलाई 24 घण्टा खुला गर्नुपर्ने माग यहाँका पर्यटन व्यवसायीको थियो। व्यवसायीको माग सुन्दै 2080 चैत 4 गते पर्यटन राजधानी घोषणा गरेकै दिन स्थानीय प्रशासनले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई निश्चित मापदण्डका आधारमा 24 घण्टा खुला गर्ने निर्णय समेत गर्यो। तर अहिले आएर उक्त निर्णयको पर्यटन व्यवसायीले नै विरोध गरेका छन्। लेकसाइड 24 घण्टा नै खुला हुँदा विकृति र शान्ति सुरक्षामा असर परेको भन्दै पर्यटन व्यवसायीले रातभर व्यवसाय सञ्चालनको निर्णय सच्याउन माग गरेका हुन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरिएका आचार संहिता र मापदण्ड पूर्ण रूपमा पालना नहुँदा पर्यटकीय क्षेत्रमा बढ्दो हल्ला, ध्वनि प्रदूषण, अव्यवस्थित गतिविधि बढेको महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल बताउनुहुन्छ।
5: हामी स्थानीय बासिन्दा, हामी त्यही बस्छौँ। त्यही क्लबहरू, डान्स बारहरू विभिन्न छन्। रात्रिकालीन समयमा चाहिँ उहाँहरू रातभरि डान्स बारमा बिजी हुने ग्राहकको रूपमा अथवा कामदारको रूपमा, र बिहान हामी मर्निङ वाक जाँदाखेरि पनि 4-5 बजे 6 बजे मर्निङ वाक गएको अवस्थामा पनि स्थानीयहरूको घर पिँढीमा चाहिँ उहाँहरू एकदम मादक पदार्थ सेवन गरेर भनौँ न हामीले हेर्नै नसक्ने अवस्थामा चाहिँ भएको देखेको पनि।
4: पर्यटन व्यवसायको माग अनुसार नै सरकारले 24 घण्टा लेकसाइड खुला गर्ने निर्णय गरेको थियो। तर होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो नीति प्रभावकारी नभएको बताउनुहुन्छ।
6: विदेशी पर्यटकहरू अथवा आन्तरिक पर्यटकहरू जो पोखरा आउनुहुन्छ उहाँहरू बीचमै खाना खाएर आउनुहुन्छ। राति 2 बजे खाना खान आवश्यक छैन। र हाम्रा छोराछोरी जुन चाहिँ यहाँका स्थानीय छोराछोरीहरू डिस्को क्लब दोरीमा गएर चाहिँ त्यहाँ बिगार्नुभन्दा बाहेक यसको उपलब्धि कुनै पनि देखिएन। हामीले जब चाहिँ पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो त्यसमा उपहार स्वरूप चाहिँ 24 घण्टा भनेर यसलाई चाहिँ यो पूर्व तयारी बिना नै जुन आवश्यकता थियो यसलाई गहन रूपमा छलफल गरेर यसलाई 24 घण्टा खुल्न आवश्यक हो या होइन भन्ने खालका बहस गरेर मात्रै यसलाई ल्याउन आवश्यकता थियो।
4: पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषदले यो निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासनमा केही दिन अघि ज्ञापन पत्र बुझाएको थियो। परिषदका अध्यक्ष तारानाथ पारीले राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउन प्रशासनसँग माग गर्नुभयो।
7: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र।
3: भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात ठप्प भएको छ।
8: भारतको नीतिगत कडाईले वार्षिक 5 देखि 6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग यति बेला संकटमा परेको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एक पटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार कागड भित्ता नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणको 18,000 तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट दिने र यदि परीक्षण असफल भए भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कडा प्रावधान राखिएको छ। नेपाली चियाको मुख्य बजार भारत हो। प्रयोगशालाको प्रतिवेदन नआउन्जेल 10 देखि 14 दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रोकेर राख्ने पर्याप्त पार्किङ र पूर्वाधार पानी ट्याङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग G2G संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। हाल नेपालमा 160 70 ठूला र 120 साना तथा मझौला चिया बगान छन्। चिया उत्पादनमा 15,000 भन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाएका छन्।
3: र मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: हुम्लाको अत्यन्तै विकट निपखा गाउँमा गैरातीको बाढी पहिरोका कारण ठूलो क्षति भएको छ। थप विवरणसहित नेपालगञ्जबाट दिलबहादुर केसी।
4: हुम्लाको चंखिले गाउँपालिका 5 निपका गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। राति करिब 2 घण्टासम्म परेको असिना पानी सहितको बाढीले 3 विद्यालय बगाएको छ। ठूलो संख्यामा पशु चौपाया तथा भेडा मरेको स्थानीयले बताएका छन्। त्यहाँका वडा अध्यक्ष हर्कधन तामाङ र अर्का एकजना स्थानीयको गोठ पहिरोले पुरेको छ। त्यसमा 200 बढी भेडा बाख्रा परेको बताइएको छ। वडा अध्यक्ष हर्कधन तामाङ पालिका सदरमुकाम हुनुहुन्छ। उहाँ पनि घटनास्थलतर्फ लाग्नु भएको छ। घटनास्थलमा बिहान मेलछाम प्रहरी चौकीको टोली प्रस्थान गरेको छ।
5: हिजो राति 10 बजेदेखि 12 बजेसम्म बाढी पहिरो गएर धेरै क्षति गरेर
6: के क्षति भएको छ अहिले तपाईँहरूलाई के जानकारी छ?
5: होइन जिमी जग्गा त केही छैन अरे, खेतबारी त बाढी परेर केही पनि राखेको छैन अरे। अनि के अरे 2 गोठ बाघाको गोठहरू पुर्या छ अरे। अनि एउटा अनि के अरे मानवी क्षति अनि अहिलेसम्म केही भएको छैन। गाउँभन्दा बाहिर अनि संसार विहीन भएको ठाउँमा के गर्यो अब अहिलेसम्म त जानकारी छैन। होइन
6: नेपका गाउँमा मात्रै क्षति भएको कि अन्य ठाउँमा पनि हो?
5: होइन नेपका
6: पालिकाबाट त्यो नेपका गाउँ जान कति टाइम समय लाग्दो रहेछ?
5: अब सूर्य गर्मी अहिले इरिटेसन के अरे अब त्यो 12 बजेतिर पुग्छन् होला।
6: विकट ठाउँ नै हो यो,
5: एकदम दुर्गम ठाउँ।
4: हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तर पूर्वमा पर्ने चंखेले गाउँपालिका, तल्लो पाली, माथिल्लो पाली, पिपलाङ र नेपका गरी 4 गाउँ छन्। नेपका गाउँ वडा नम्बर 5 पर्छ। यहाँ मोटर गुड्ने सडक छैन। गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पैदल हिँड्नु पर्ने यहाँका स्थानीयको बाध्यता छ। संचारको समेत राम्रो सुविधा नभएकाले क्षतिको विवरण संकलन गर्न समेत समस्या भइरहेको छ। गाउँमा कोदो खेती हुने धेरै जग्गा बाढीले छेद विच्छेद बनाएको स्थानीयले बताएका छन्।
3: सीआईबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने 2 पक्रेको छ। गोर्खाको भीमजेन थापा 5 29 सन्तोष बन्जारा तथा दहादिङको गण्डकी 3 20 अश्विन अधिकारी पक्राउ परेका हुन्। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा 12 परीक्षा शुरू हुनुभन्दा केही समय अगावै प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न बोर्डबाट पत्र प्राप्त भएपछि प्राविधिक विश्लेषण तथा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा व्हाट्सएप तथा मेसेन्जरमा कक्षा 12 व्यवस्थापन मात्रै नाम गरेका विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक भएको पाइएको प्रहरीले जनाएको छ। सीआईबीको टोलीले उनीहरूलाई काठमाडौँको रत्नपार्क क्षेत्रबाट पक्राउ गरेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काभ्रेको नमोबुद्धमा बर्ड फ्लू पुष्टि भएको छ। नमोबुद्ध नगरपालिका 2 वडाको 26 वाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर परीक्षणका लागि पठाइएको थियो। प्रयोगशालाबाट आएको परीक्षण नतिजा अनुसार लो प्याथोजेनिक H9 प्रकारको बर्ड फ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो। नगरपालिकाले सूचना निकालेर बर्ड फ्लू रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो। उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बाबत 1,25,000 र 3 मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय लिएको हो। निर्णय अनुसार 5 सदस्यीय परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 बढी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनुपूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचाकाजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रिनिङ शुरू भएको र पीड़ितको हातमा पुग्न 2 जति समय लाग्ने जानकारी दिनुभयो। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउनै कठिन हुने पीड़ित परिवारले गुनासो गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य आक्रमणको सम्भावना रहेको संकेत गर्नुभएको छ। उहाँले तेहरानका नेतृत्वकर्ता सम्झौताका लागि आग्रह गरिरहेका दावी पनि गर्नुभएको छ। यसैबीच द्वन्द्वको सुरुमा मिनापको विद्यालयमा भएको आक्रमणबारे अमेरिकी सैन्य अधिकारीहरूले संसदमा जानकारी गराएका छन्। आक्रमणमा करिब 100 जनाको ज्यान गएको बताइएको छ। अमेरिकी उपराष्ट्रपति जेरी भान्सले इरान सामु द्वन्द्व अन्त्यका लागि दुईवटा मात्रै विकल्प रहेको चेतावनी दिनुभएको छ। उहाँले वाशिङटनको मुख्य उद्देश्य क्षेत्रीय स्थिरता कायम गर्नु र सुरक्षा चुनौती नियन्त्रण गर्नु रहेको पनि स्पष्ट गर्नुभयो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सगरमाथा लगायत मुख्य हिमाल आरोहण भइरहेका छन्। आज बिहान सगरमाथा र कञ्चनजङ्घाका चुचुरोमा कैयौँ आरोही पुगेका छन्। 8,586 मिटर अग्लो कञ्चनजङ्घामा आज केही आरोहीले आरोहण गरेका खबर आएका छन्। आरोहण व्यवस्थापन संस्था सेभेन समिट्सका अनुसार आज बिहानका जेन एडलर 18 वर्षको कलिलो उमेरमा सगरमाथा चढ्ने पहिलो अस्ट्रेलियाली बन्नुभएको छ। एडलरका बुबा आमा दुवैले यसअघि सगरमाथा चढिसक्नु भएको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात ठप्प भएको छ।
4: भारतको नीतिगत कडाईले वार्षिक 5 देखि 6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग यति बेला संकटमा परेको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार कागड भित्ता नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणको 18,000 तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट दिने र यदि परीक्षण असफल भए भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कडा प्रावधान राखिएको छ। नेपाली चियाको मुख्य बजार भारत हो। प्रयोगशालाको प्रतिवेदन नआउन्जेल 10 देखि 14 दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रोकेर राख्ने पर्याप्त पार्किङ र पूर्वाधार पानी ट्याङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। हाल नेपालमा 170 वटा ठूला र 120 वटा साना तथा मझेउला चिया बगान छन्। चिया उत्पादनमा 15,000 भन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाएका छन्।
3: यो विषयपछि उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनस्थापना खर्च बाबत 1,25,000 र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ।
5: मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय लिएको हो। निर्णय अनुसार 5 सदस्यीय परिवारलाई मासिक 15,000 रुपियाँ दिइनेछ भने 5 भन्दा बढी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रुपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचाकाजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रिनिङ शुरू भएको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने जानकारी दिनुभयो। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउनै कठिन हुने पीड़ित परिवारले गुनासो गरेका छन्।
3: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण पूर्णतया नटरेको भन्दै इरानीहरूले सम्झौताका लागि बिन्ती भाव गरिरहेका दावी गर्नुभएको छ। लडाईँको सुरुतिर इरानको मिनाब क्षेत्रमा विद्यालयमाथि भएको हमलामा 100 बढी मानिसको मृत्यु भएको प्रमाण सेनाले संसदमा बुझाएका बेला ट्रम्पको भनाइ आएको छ। उपराष्ट्रपति जेडी भान्सले लडाईँ रोक्नका लागि 2 विकल्प बाँकी छन् भन्नुभएको छ।
6: We could restart the military campaign, but that's not what the president wants, and I don't think it's what the Iranians want either. We have an opportunity here, I think, to reset the relationship that has existed between Iran and the United States for 47 years, but it takes two to tango.
3: इन्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले हराएको छ। जयपुरमा भएको पछिल्लो खेलमा लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गरेको हो। आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भेट्दैछन्। यो खेल बेलुकी 8 बजे इडेन गार्डनमा हुँदैछ। 22 वर्षपछि आर्सेनलले प्रिमियर लिगको उपाधि जितेको छ। र आइसिसी विश्वकप क्रिकेट लिग टूमा अमेरिका विरुद्धको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। किर्तिपुरमा स्कटल्याण्डका कप्तान रिची वेलिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको छ। अमेरिकालाई हराउँदै आज पनि स्कटल्याण्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दावी छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: श्रम संस्कृति पार्टीका हर्क साम्पाङले सरकार र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको जिकिर गर्नुभएको छ। प्रतिनिधि सभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगर्दै सांसद साम्पाङले सरकारले सांसदका प्रश्नको उत्तर दिनुपर्छ भन्नुभयो।
4: सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौँ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो। त्यो कर्तव्यदेखि चाहिँ भाग्ने उहाँहरूको जुन चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ। यो सरकार यो सदनप्रति जवाफदेही नभएको।
3: सांसदसँग जनजीविकाका विषयमा थुप्रै सवाल रहेको उहाँको भनाइ छ।
4: सिमानाको कुरादेखि लिएर, महँगी नियन्त्रणका कुरादेखि लिएर, सहकारी पीडितलाई तपाईँको चाहिँ के अरे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के अरे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ नि थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने।
3: जवाफमा सभामुखबाट साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदलाई सभामुख डोलप्रसाद अर्यालले चेतावनी जारी गर्नुभएको छ।
5: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
3: सिआइबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अवकाश प्रश्नपत्र उत्तर सार्वजनिक गर्ने दुईजनालाई पक्रेको छ। गोर्खाको भीमसेन थापा 5 29 सन्तोष बन्जारा तथा धादिङको गण्डकी 3 20 अश्विन अधिकारी पक्राउ परेका हुन्। ब्युरोका प्रवक्ता एवं प्रहरी प्रेक्षक दिलीप कुमार गिरीका अनुसार राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा 12 परीक्षा सुरु हुनुभन्दा केही समय अगावै प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न बोर्डबाट पत्र प्राप्त भएपछि प्राविधिक विश्लेषण तथा अनुसन्धान गरिएको थियो। काभ्रेको नमोबुद्धमा बर्ड फ्लू पुष्टि भएको छ। नमोबुद्ध नगरपालिकाले 2 वडाको 26 वाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार नमुना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा परीक्षणका लागि पठाइएको थियो। प्रयोगशालाबाट आएको परीक्षण नतिजा अनुसार लो प्याथोजेनिक H9 प्रकारको बर्ड फ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो। जेएनजी आन्दोलनको मौका छोपी गत साल भदौ 24 महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 अझै फरार छन्।
6: गत भदौ 23 र 24 मुलुकभर चलेको जेएनजी आन्दोलनको मौका छोपी भदौ 24 महोत्तरीको जलेश्वर कारागारबाट भागेका 576 कैदी बन्दी मध्ये 326 फर्केका छन् भने 250 अझै फरार छन्। जेलर अशोक कुमार छेत्रीका अनुसार कारागार तोडेर भागेका कैदी बन्दीहरूलाई भोलिपल्टै फर्किन आह्वान गरे पनि आजसम्म 316 नेपाली र 10 विदेशी भारतीय सहित 326 मात्र फर्किएका छन्। जेलर छेत्रीले नफर्किने कैदी बन्दीहरूमाथि कारागार एन 2079 र अन्य नेपालको प्रचलित कानून बमोजिम कारवाही हुने तथा कैदी बन्दीहरूलाई लुकाउने वा आश्रय दिने उपर पनि कारवाही हुने बताउनु भएको छ। फरार कैदी बन्दीलाई तीनै तहका सुरक्षाकर्मीहरूले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप यादवले जानकारी दिनुभएको छ।
3: एसियन गेम्स छनौट र एसएसी प्रिमियर कप तयारीका क्रममा नेपालले मलेसियालाई 67 रनमै अल आउट गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले घरेलु टिमलाई 67 रनमै समेटेको हो। नेपालकी पूजा महतोले 3 विकेट लिनुभयो।
7: पूजा महतो स्ट्राइक्स, वेल शी गेट्स एल्सा हन्टर, दैट्स एरियल, दिस शुड बी अ क्याच एज वेल, यस, अनदर विकेट फॉर पूजा महतो, शी गेट्स हर विकेट एन्ड क्लीन हर अप, अनदर विकेट फॉर पूजा महतो, शी हैज बीन ब्रिलियंट, विकेट नंबर 3 फॉर हर।
3: मनिषा उपाध्याय र रिया शर्माले 2 र कविता कुँवर र सीता मगरले 1 विकेट लिनुभयो। एसियन गेम्स छनौट मलेसियामै मे 23-31 हुँदैछ। यस्तै प्रिमियर कप जुन 1-13 हुनेछ। 22 गते मलेसियासँगै अर्को खेल पनि हुनेछ। र अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण पूर्णतया नटरेको भन्दै इरानीहरूले सम्झौताका लागि बिन्ती भाव गरिरहेका दावी गर्नुभएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सम्भावित इबोला संक्रमण नियन्त्रणमा सरकारका प्रयासबारे प्रतिनिधि सभा सांसदले जवाब मागेका छन्। आकस्मिक समय लिएर डाक्टर अर्जुन कुमार कार्कीले सम्भावित इबोला संक्रमणको सामनाका लागि भइरहेको प्रयासबारे सरकारले जवाफ दिन भन्नुभयो।
1: COVID-19 महामारीबाट सिकेका सबैभन्दा ठुलो पाठ भनेको महामारी आएपछि मात्र होइन, आउनु अघि नै तयारी गर्नुपर्छ भन्ने हो। यसर्थ यस समयमा सरकारलाई सतर्कता अपनाउन आग्रह गर्दछु। यस गम्भीर स्वास्थ्य जोखिमबारे सरकारलाई सम्माननीय सभामुख मार्फत इबोला भाइरस र अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालको तयारीबारे संसदलाई जानकारी गराउन हुन पनि आग्रह गर्दछु।
0: ज्ञानु पौडेलले देशका विभिन्न स्वास्थ्य संस्थामा कतिपय औषधि तथा खोपको अभाव रहेको बताउनुभयो।
2: सिद्धार्थ नगरपालिकाको भीम अस्पतालको बारेमा कुरा गर्दा, यो 93 वर्ष पुरानो ऐतिहासिक अस्पताल हो र यसले धेरै COVID-19 पनि एउटा उल्लेखनीय काम गरेर धेरैजनाको ज्यान बचाएको थियो र अहिले यहाँ सेवाग्राहीको गुनासो अनुसार एकदमै महत्त्वपूर्ण जीवन बचाउने औषधि जस्तै एन्टिर्याबिज भ्याक्सिन अहिले 2 महिनादेखि त्यहाँ स्टकमा छैन र त्यस्तै गरी बेला बेलामा पनि सर्प डस्नबाट हुने जुन समस्याहरू छ त्यसको लागि चाहिने औषधि एन्टी स्नेक भ्यानम पनि त्यहाँ स्टकमा हुँदैन।
0: उदयपुरको त्रियुगा 3 मोतीगढामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ। खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले मापदण्ड विपरीत पानी बेचेको भन्दै सिल गरेको हो। कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको पटक पटकको गुनासोपछि टोलीले अनुगमन गर्दा मापदण्ड विपरीत भेटिएको छ। सिडिओ विक्रम पाण्डेले पटक पटक सचेत गराउँदा पनि अटेरी गरेर काम गरेका कारण बाध्य भएर उद्योग सिल गरिएको बताउनुभयो। यसलाई सो मिनरल उद्योगबाट उत्पादन गरेर बजार क्षेत्रमा विस्तार गरिएका मिनरल वाटर सबै बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ। हुम्लाको अत्यन्तै विकट नेपका गाउँमा गैरातीको बाढी पहिरोको कारण ठूलो क्षति भएको छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
3: हुम्लाको चङ्किले गाउँपालिका 5 नेपका गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। राति करिब 2 घण्टासम्म परेको असिना पानी सहितको बाढीले 3 विद्यालय बगाएको छ। ठूलो संख्यामा पशु चौपाया तथा भेडा मरेको स्थानीयले बताएका छन्। त्यहाँका वडा अध्यक्ष हर्कधन तामाङ र अर्का एकजना स्थानीयको गोठ पहिरोले पुरेको छ। त्यसमा 200 भेडा बाख्रा परेको बताइएको छ। वडा अध्यक्ष हर्कधन तामाङ पालिका सदरमुकाम हुनुहुन्छ, उहाँ पनि घटनास्थलतर्फ लाग्नु भएको छ। घटनास्थलमा बिहान मेलछाम प्रहरी चौकीको टोली प्रस्थान गरेको छ।
4: हिजो राति 10 बजेदेखि 12 बजेसम्म बाढी पहिरो गएर धेरै क्षति गरेर
5: के क्षति भएको छ अहिलेसम्म?
3: हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तर पूर्वमा पर्ने चङ्खेले गाउँपालिका तल्लो पाली, माथिल्लो पाली, पिपलाङ र नेपका गरी 4 गाउँ छन्। नेपका गाउँ वडा नम्बर 5 पर्छ। यहाँ मोटर गुड्ने सडक छैन। गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पैदल हिँड्नु पर्ने यहाँका स्थानीयको बाध्यता छ। सञ्चारको समेत राम्रो सुविधा नभएकाले क्षतिको विवरण संकलन गर्न समेत समस्या भइरहेको छ। गाउँमा कोदो खेती हुने धेरै जग्गा बाढीले छेद विच्छेद बनाएको स्थानीयले बताएका छन्।
0: दैलेख र कालीकोटका जनप्रतिनिधि सहितको संयुक्त बैठकले जलजले प्राकृतिक ग्यास उत्खननका लागि आह्वान गरेको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखको महाबुलेकमा बसेको बैठकले पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढाउन भनेको हो। चीन सरकारको 2.70 अर्ब अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले 2019 अध्ययन गरिरहेको छ। चिनिया टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन अनुसार जर्जरी क्षेत्रको जमिन पनि करिब 80.70 अर्ब घनमिटर प्राकृतिक ग्यासको भण्डार छ। परियोजना प्रमुख सूचना अधिकारी प्रयोजनका सूचना अधिकारी प्रकाश लुइटेलका अनुसार पहिलो चरणको प्राविधिक प्रतिवेदन चिनिया पक्षले बुझाइसकेको छ, तर अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्ने हो। काठमाडौँमा आज पहेँलो धातुको मूल्य ओह्रालो लागेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार छापावाल सुन प्रति तोला 3,300 रुपियाँले ओह्रालो लागेको छ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ। बायोमास ओभल क्रिकेटमा खेल भएको थियो। नमस्कार, म महेन्द्र।
6: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: रासोपाका सांसद भरत पराजुलीले डोजर आतंक बन्द गर्न सरकारसँग माग गर्नुभएको छ. प्रतिनिधि सभा बैठकको शून्य समयमा पराजुलीले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा डोजर आतंक सिर्जना भएको भन्दै त्यसलाई बन्द गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो. हाल स्थानीय तहले संघीय सरकारको निर्देशन भन्दै डोजर आतंक सिर्जना गरी नागरिकलाई त्रसित बनाएको उहाँको भनाइ छ. अरणीको राजमार्ग निर्माणका क्रममा सड़क र नाला निर्माण भएको भाग बाहेक बाँकी जग्गाको लगत अझैसम्म कट्टर नगरिएको पराजुलीले बताउनुभयो. श्रम संस्कृति पार्टीका सांसद हर्क राज राईले प्रधानमन्त्री सहित मन्त्रीहरूले संसदमा आएर प्रश्नको जवाब नदिएसम्म पर्चा देखाएर विरोध गरिरहने अड्डी लिनुभएको छ.
4: आज संसद बैठक शुरू हुन साथ संस्कृतिका सांसदले बिना माइक पालै पालो प्ले कार्डमा लेखिएका नारा वाचन गरेका थिए.
5: संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, विधिको शासन लागू गर, एफआर प्रविधि बन्द गर, प्रतिपक्षको सदन स्थापित गर, बोल्ने समय वृद्धि गर, सुकुम्बासीलाई बाँच्न दे, नेपाली भनेर हाँस्न दे.
4: सदनको मर्यादा नराखेको भन्दै सभामुखले चेतावनी दिएपछि सांसद साम्पाङले संसद नियमावलीको अर्को उपनियम समेत जोडेर प्रतिवाद गर्नुभएको छ.
6: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु.
5: यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं. यो नियम 15 को 2 चाहिँ यहाँले पालना गराउनु भएको
6: हो. मान्य सदस्य हर्कराज राईलाई म बस्नुस्.
5: हामीले उठाएका महिनौ पहिलादेखि उठाएका प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ. तर यहाँले सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु,
6: मान्य सदस्य हर्कराज राई
5: हुन्छ भने सबैमा उतिकै लागू हुनुपर्छ.
6: मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको
5: हो,
6: 2 मिनट भित्र आफ्नो कुरा राख्नुहोस्.
4: सांसद साम्पाङले उठाएको प्रतिनिधि सभा नियमावलीको नियम 15 उपनियम 2 बैठकको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाब सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमै दिनुपर्ने प्रावधान छ. सवाल जवाफ सँगै सभामुखले बोल्ने समय दिएपछि साम्पाङले प्रधानमन्त्रीलाई सदनमा झिकाउन रुलिङको समेत माग गर्नु भएको छ.
7: सीमानाको कुरा, महँगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ. तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नआउने, छलफल नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, यो तरिकाले नियमावलीको 15 को 2 लागू भएको देखिँदैन. यो संसदप्रति सरकार जवाफदेही हुनै पर्छ. जनताको प्रश्नहरू सोधिने सदन हो. त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु यसले के जनाउँछ? ती प्रश्नहरूको उत्तर जनतालाई दिनुपर्ने, त्यो कर्तव्यदेखि भाग्ने उहाँहरूको जुन चलन छ यसप्रति हाम्रो घोर आपत्ति छ.
5: यहाँले रुलिङ गरेर उहाँलाई ल्याउनुपर्छ. यो माग पुरा नभइन्जेलसम्म हामी सधैँभरि हामी पर्चा देखाइ नै रहन्छौँ, आन्दोलन गरि नै रहन्छौँ.
4: श्रम संस्कृतिले सदनमा प्ले कार्ड देखाउँदै विरोध जनाउन थालेको आज तेस्रो दिन हो.
3: सगरमाथा लगायत मुख्य हिमाल आरोहण भइरहेका छन्। आज बिहान सगरमाथा र कञ्चनजङ्घाका चुचुरोमा कैयौं आरोही पुगेका छन्। 8,586 मिटर अग्लो कञ्चनजङ्घामा आज कई आरोहीले आरोहण गरेका खबर आएका छन्। आरोहण व्यवस्थापन संस्था 7 समिट्सका अनुसार आज बिहानका जेन एन्डलर 18 वर्षको कलिलो उमेरमा सगरमाथा चढ्ने पहिलो अस्ट्रेलियाली बन्नुभएको छ। एन्डलरका बुबा आमा दुवैले यसअघि सगरमाथा चढिसक्नु भएको छ। काभ्रेको नमोबुद्धमा बर्ड फ्लू पुष्टि भएको छ। नमोबुद्ध नगरपालिकाले 2 नम्बर वडाको 26 नम्बर बाहिनी सैनिक प्यारेको वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत कृष्ण गिरीका अनुसार नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमणको स्तर देखेर गहिरो चासो व्यक्त गरेको छ। कङ्गोमा संक्रमितको संख्या 500 नाघेको छ भने 134 जनाको मृत्यु भइसकेको छ। अक्सफामका देशीय निर्देशक डाक्टर मानेन्जी मङ्गुडीले सो मुलुकको हिंसाले रोग नियन्त्रणमा अवरोध गरिरहेको बताउनुभयो.
2: For us as humanitarian actors, it's also really challenging negotiating access with the, some of the armed groups. For example, the ADF Nalu, which has been contributing to incursions and massacres of people in those villages. It's difficult.
3: BFBS Gorkha Radio ma aile samma ka khabar yati nai. Namaskar, ma Mahendra.
1: Yo, BFBS Gorkha Radio.

0: TFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: चराविद हेमसागर बरालले काभ्रेमा पौल्ट्री क्षेत्रबाट कागमा बर्ड फ्लू संक्रमण भएको हुन सक्ने बताउनु भएको छ। काभ्रेमा सैनिक ब्यारेक नजिकैका क्षेत्रमा धेरै काग मरेपछि परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो। सामान्यतया कागले पौल्ट्री व्यवसाय नजिकै फलिएका दाना पनि खाने भएकाले त्यतैबाट सरेको हुन सक्ने भन्दै काभ्रे र देशैभर पौल्ट्री व्यवसायमा परीक्षण गर्न बरालले सुझाव दिनुभएको छ। मरेका कागको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा परीक्षणका लागि पठाइएको थियो। नतिजा अनुसार लो प्याथोजेनिक H9 प्रकारको बर्ड फ्लू पुष्टि भएको छ। प्रधानमन्त्री मन्त्रीलाई प्रश्न गर्न नपाएकोमा राजसभा सांसदहरूले समेत आवाज उठाउन थालेका छन्। प्रतिनिधि सभाको शून्य समयमा जेनजी सहितकी आमा राजसभा सांसद रचना खतिवडा खत्रीले सरकारलाई प्रश्न गर्न नपाएकोमा आपत्ति जनाउनु भएको हो।
4: म एउटा यस्तो प्रश्न सोध्दैछु कि सरकारलाई के प्रश्न सोध्न नपाउने हो? दाडु पनि तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको कसलाई सोधेको भन्ने एउटा रोइलो चलिरहेछ कि। यदि मैले सरकार हाम्रो हो भने प्रश्न सोध्न पाउने कि नपाउने? र संसद भवन अगाडि सहितका शालिगको निर्माण यथाशीघ्र थालनी गरियोस्।
3: एमाले सांसद यशोदा कुमारी बरालले भने सभामुखको भूमिकामाथि नै प्रश्न उठाउनु भएको छ। राजसभा सांसदले अमानवीय व्यवहार गर्दा समेत सभामुखले व्यवस्था गरेको उहाँको आरोप छ।
5: पुराना दलहरूलाई अशिष्ट व्यवहार अमानवीय व्यवहार गरिरहनु भएको छ। हरेक पटक हरेक दललाई अमानवीय व्यवहार बोल्ने शिष्टताका कुराहरू तपाईँले सिकाइरहनु भएको छ। उहाँहरूले बोलेका शिष्टता के हो? सत्ता पक्षका मान्य जीवहरूले तपाईँ बसेको कुर्सी र हामी बसेको कुर्सी बराबर नै हो। पुराना दलले केही गरेनन्, सदन गनायो भन्ने जस्ता शब्दहरू प्रयोग गरिएका छन्। यी रेकर्डबाट तत्काल हटाइयोस्। विपक्षी दलले भनेका शब्दहरू तत्काल सभामुख जीवले ध्यानाकर्षण हुन्छ भने सत्ता पक्षका मान्य जीवहरू बोलेका शब्दहरू यहाँ ध्यानाकर्षण भएका छैनन्। यो कुरा चाहिँ तत्काल ध्यानाकर्षण होस्।
3: उदयपुरको त्रियुगा तिनी मोतीगढामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ। खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाट सहित जिल्ला प्रशासन कार्यालयको टोलीले मापदण्ड विपरीत पानी बेचेको भन्दै सिल गरेको हो। कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको पटक पटकको गुनासोपछि टोलीले अनुगमन गर्दा मापदण्ड विपरीत भेटिएको छ। सिडिओ विक्रम पाण्डेले पटक पटक सचेत गराउँदा पनि अटेरी गरेर मापदण्ड विपरीत काम गरेका कारण बाध्य भएर उद्योग सिल गरिएको बताउनु भयो। दैलेख र कालीकोटका जनप्रतिनिधिहरूको संयुक्त बैठकले जलजले प्राकृतिक ग्यास उत्खननका लागि आह्वान गरेको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखको महाभूलेखमा बसेको बैठकले पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढाउन भनेको हो। चीन सरकारको 2,17,00,000,000,000 अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 अध्ययन गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन अनुसार जलजल क्षेत्रको जमिन मुनि करिब 80 अर्ब 70 करोड घन मिटर प्राकृतिक ग्यासको भण्डार रहेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लुङटेलका अनुसार पहिलो चरणको प्राविधिक प्रतिवेदन चिनिया पक्षले बुझाइसकेको छ। अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्ने हो। यो दुई देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाइए पनि उताबाट आधिकारिक जवाब र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा काममा ढिला भएको उहाँले बताउनुभयो। काठमाडौँमा आज पहेँलो धातुको मूल्य ओह्रालो लागेको छ। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार छाप्पावाला सुन प्रति तोला 3,300 रुपियाँले ओह्रालो लागेको छ। आज सुन 2,92,000 कारोबार हुने गरी निर्धारण गरिएको छ। चाँदीको मूल्य तोलामा 125 रुपियाँले ओह्रालो लागेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण पूर्णतया नटरेको भन्दै इरानीहरूले सम्झौताका लागि बिन्ती भाव गरिरहेका दावी गर्नुभएको छ। लडाईँको सुरुतिर इरानको मिनाब क्षेत्रमा विद्यालयमाथि भएको हमलामा 100 बढी मानिसको मृत्यु भएको प्रमाण सेनाले संसदमा बुझाएका बेला ट्रम्पको भनाइ आएको छ। उपराष्ट्रपति जेडी भान्सले लडाईँ रोक्नका लागि दुई विकल्प बाँकी छन् भन्नुभएको छ।
6: We could restart the military campaign, but that's not what the president wants, and I don't think it's what the Iranians want either. We have an opportunity here, I think, to reset the relationship that has existed between Iran and the United States for 47 years, but it takes two to tango.
3: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो। जितका लागि मलेसियाले दिएको 68 रनको लक्ष्य पछाएको नेपालले 18 ओभरमा 8 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: sa Mudaiba.
1: Relyan Buddy.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio ho.
2: Radio.
0: Gorkha Radio.
3: रसियाले उत्पादन गरेको डिजेल र जेटमा हाल्ने इन्धन अब बेलायतमा किनबेच हुने भएको छ। हर्मुज जलमार्गको निरन्तर अवरोधका कारण ग्रीष्मयाममा इन्धन अभावको डर देखिएपछि बेलायत सरकारले रसियाले इन्धनमाथिको नाकाबन्दी खुकुलो पारेको हो। बेलायती तल्लो सदन कमन्सको विदेश मामला समिति सभापति डेम एमिली थन्डबेरीले बेलायती निर्णयले युक्रेनी नागरिकलाई निराश पारेको टिप्पणी गर्नुभएको छ।
4: We're still saying that we're going to take sanctioned oil, but so long as it goes to Turkey first and then is refined, we will use it.
3: पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले पनि यो निर्णयलाई युक्रेनी नागरिकमाथिको धोका भन्नुभएको छ। कन्जर्भेटिभ नेता केमी भेटनचले पनि यो निर्णयलाई पाप कर्म भन्नुभएको छ। लिबरल डेमोक्रेट नेता सर ए डेबीले पनि कठिन अवस्थाको उपज भन्नुभएको छ।
5: Clearly the government has a real challenge here because this appalling war in Iran supported by the conservatives and reform is pushing up the cost of living, is pushing up diesel and petrol prices. But we've also got to remember that we need to support our Ukrainian allies. They are fighting and paying a heavy, heavy price.
3: यसैबीच इरान युद्धले महँगी बढेको भन्दै बेला सरकारले ठूला सुपर मार्केटहरूलाई केही सामानको मूल्य नबढाउन अनुरोध गरेको छ। तर वित्तमन्त्री डान टम्लिन्सनले भने जरुरी वस्तुमा विचार गर्न नसकिने बताउनु भएको छ।
6: Government is not looking at doing this. Instead, what we're doing is looking across the economy at what are the different ways that we can help households. We know that the cost of living's increased as a result of the conflict in Iran. That's why the Chancellor took steps, for example, on heating oil. There'll be more from the government this week on what more we can do to support households.
3: यो वर्षको अप्रेलसम्ममा बेलायतमा 2.8% महँगी बढेको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधान न्यायाधीश नियुक्तिमा वरियता र परम्परा मिचे पनि वर्तमान सरकारलाई आफूहरूले शंकाको लाभ दिएको प्रतिक्रिया दिनुभएको छ। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सांसद पुन
7: मेरो पार्टी कुरा गर्नु चाहिँ हामी न्यायालयमा राजनीति गरेका छैनौँ। अहिले वरियता मिचेर चार नम्बरबाट उहाँले राजनीति गर्नुभयो, सिस्टम भत्काउनुभयो। 80 वर्षको न्यायालयको इतिहासमा वरियता मिच्नुभयो भन्ने आरोप छ। त्यो आरोप सार्वजनिक रूपले आएको छ, मैले थप टिप्पणी गर्न आवश्यक छैन, दुनियाँले बुझेको कुरा। अर्को कुरा चाहिँ साध्य हतार गर्छ, हतार किन? 5 गते हामी आएका उजुरीहरू खोल्ने, वितरण गर्ने, अध्ययन गर्ने, 6 गतेतिर चाहिँ छलफल गर्ने उजुरीकर्ताहरूसँग, 7 गतेतिर सिफारिस गरौँला, यस नो गरौँला, के हतार हो भन्ने कुरा नै थियो। प्रक्रियामा यति हतार गर्ला तर चाहिँ सत्ता पक्ष साथी अलिक बढी नै हतार गर्नुभयो। बहुमत प्राप्त दलले म नयाँ गर्छु भनेर आएको बेला उहाँलाई टेस्ट हुन दिउँ, किनभने वरियता त मिचिसक्नुभयो। 80 वर्ष इतिहास नयाँ गऱ्यौँ, वरियता मिच्यौँ भन्दा ल ठिक छ, नयाँ हो भने ल गर्नुहोस् एकपल्ट हेरौँ नि त भनेर हामी त्यसमा अब्जेक्सन भन्दा सहमति गर्थे, शङ्काको लाभ दिएकै हो। प्रधान न्यायाधीशलाई पनि शङ्काको लाभ हो।
3: अर्को प्रसङ्गमा उहाँले सरकारले ल्याउने बजेटको विषयमा सत्तारूढ सांसदहरू निर्य देखिएको टिप्पणी पनि गर्नुभएको छ। राज्यसभा सांसदहरू सरकारले जस्तो बजेट ल्याए पनि मान्नुपर्ने मनस्थितिमा देखिएको उहाँको भनाइ छ।
8: एउटा त सरकारको नियत संसद छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखियो, त्यो हामीले त्यो विषय पनि उठायौँ। आगामी दिनमा त्यसो हुँदैन भन्नुभयो उहाँहरूले। विगतमा चैत 15 तिरै छलफल हुन्थ्यो तर त्यो बिचमा विधेयकहरू अरू अरू राखेर चाहिँ यही विषय माथि चाहिँ अलिक कम समय भएकै हो। हामी प्रतिपक्षी दलहरूको तर्फबाट त हामीले आफ्नो विषय राखेका छौँ। सत्ता पक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो, सरकारले ल्याएकै रे मानिदिने जस्तो, उहाँहरू त भोलि आफ्नो निर्वाचन क्षेत्रमा जवाफ दिनुपर्छ, आफ्नो जिल्लामा जवाफ दिनुपर्छ। यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले लिइदिए भएपछि त हुने भएपछि त यति धेरै सांसद किन चाहियो भने भोलि प्रश्न उहाँहरूलाई त आफ्नो क्षेत्रमा हुन्छ। हाम्रो क्षेत्रको कुरा त केही उठाउनु भएन, हिजो निर्वाचन नगरेका प्रतिबद्धता के उठाउनु भएन भन्ने प्रश्न उहाँहरूलाई पनि हुन्छ।
3: भरतपुर अस्पतालका व्यवस्थापकले अस्पतालको झण्डै 20 बिघा जग्गा अतिक्रमण हुँदा विशेषज्ञ सेवा विस्तारसम्मका काममा अवरोध पुगेको गुनासो गरेका छन्। अस्पतालका प्रवक्ता डाक्टर राम प्रसाद सापकोटाले अस्पतालको 30 बिघा जग्गामध्ये 10 बिघा मात्रै भोगाधिकार गर्न पाएको बताउनु भयो।
9: जग्गा चाहिँ हाम्रो भरतपुर अस्पतालको नाउँमा रहेको जग्गा उहाँहरूले भोगाधिकार गर्दै आउनु भएको छ र हामीले अब उहाँहरूले जुन लिनुभएको जग्गा छ त्यो लिज ऐन अनुसार भरतपुर अस्पतालमा सम्झौताको लागि आइदिनुहोस् भनेर पटक पटक पत्राचार भन्ने गरेका छौँ तर उहाँहरू आउनु भएको छैन। हामीले फेरि पनि अनुरोध गर्न चाहन्छौँ, लिज ऐन अनुसार उहाँहरू आइदिनुहोस् र सम्झौताको लागि आइदिनुहोस् हामीसँग भनेर भनिरहेका छौँ।
3: कलेज अफ मेडिकल साइन्स, स्कुल अफ हेल्थ साइन्स, आँखा अस्पताल, रक्त सञ्चार, रेडक्रस, स्वास्थ्य कार्यालय र टोल विकास संस्थाले जग्गा लिएको उहाँको भनाइ छ। 600 सयको अस्पतालमा दैनिक 2-3 हजार बिरामी उपचारका लागि आउने गरेका छन्। चराविद हेमसागर बराले काभ्रेमा पोल्ट्री क्षेत्रबाट कागमा बर्ड फ्लू संक्रमण भएको हुन सक्ने बताउनु भएको छ। काभ्रेमा सैनिक ब्यारेक नजिकै काग क्षेत्रमा धेरै काग मरेपछि परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो। हवस् त, खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सम्भावित इबोला संक्रमण नियन्त्रणमा सरकारका प्रयासबारे प्रतिनिधि सभा सांसदले जवाफ मागेका छन्। आकस्मिक समय लिएर डाक्टर अर्जुन कुमार कार्कीले सम्भावित इबोला संक्रमणको सामनाका लागि भइरहेको प्रयासबारे सरकारले जवाफ दिन भन्नुभयो।
4: कोभिड 19 महामारीबाट सिकेका सबैभन्दा ठूलो पाठ भनेको महामारी आएपछि मात्र होइन आउनु अघि नै तयारी गर्नुपर्छ भन्ने हो। यसर्थ यस समयमा सरकारलाई सतर्कता अपनाउन आग्रह गर्दछु। यस गम्भीर स्वास्थ्य जोखिमबारे सरकारलाई सम्माननीय सभामुख मार्फत इबोला भाइरस र अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालको तयारीबारे संसदलाई जानकारी गराउन हुन पनि आग्रह गर्दछु।
3: ज्ञानु पौडेलले मुलुकका विभिन्न स्वास्थ्य संस्थामा कतिपय औषधि तथा खोपको अभाव रहेको बताउनुभयो।
5: सिद्धार्थ नगरपालिकाको भीम अस्पतालको बारेमा कुरा गर्दा यो 93 वर्ष पुरानो ऐतिहासिक अस्पताल हो र यसले धेरै कोभिड 19 पनि एउटा उल्लेखनीय काम गरेर धेरैजनाको ज्यान बचाएको थियो र अहिले यहाँ सेवाग्राहीको गुनासो अनुसार एकदमै महत्त्वपूर्ण जीवन बचाउने औषधि जस्तै एन्टी ऱ्याबिज भ्याक्सिन अहिले 2 महिनादेखि त्यहाँ स्टकमा छैन र त्यस्तै गरी बेला बेलामा पनि सर्प डस्नुबाट हुने जुन समस्याहरू छ त्यसको लागि चाहिने औषधि एन्टी स्नेक भ्यानम पनि त्यहाँ स्टकमा हुँदैन।
3: प्रतिनिधि सभा विघटनको सुनवाई स्थगित भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्त भएपछि बस्दै आएको संवैधानिक इजलास नबसेर स्थगित भएको हो। सपना प्रधान मल्ल कायम मुकायम प्रधान न्यायाधीश रहँदा सोमबार र बुधबार संवैधानिक इजलास बस्दै आएको थियो। आजका लागि तोकिएको प्रतिनिधि सभा विघटनका 20 रिट स्थगित सूचीमा राखिएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले संवैधानिक इजलास नबसेकाले स्थगित भएको जानकारी दिनुभएको छ। सिंहदरबारमा संसद भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हाल हलभित्र साउण्ड सिस्टम क्यामेरा जडान कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। एकपल्ट पटक पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माणको कामलाई जेठ 15 गतेलाई लक्षित गर्दै तीव्र पारिएको छ। जेठ 15 गतेको बजेट भाषण यही नयाँ सभाकक्षबाट प्रस्तुत गर्ने बताइएको छ। निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभाकक्ष तयार भएपछि संसद बैठक नियमित रूपमा यही सञ्चालन गर्ने तयारी छ। बाजुराको हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवादका क्रममा घाइते भएका 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हिमाली गाउँपालिका 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेका बेला हुम्लाको खारपुना 2 थालीका बासिन्दाले आक्रमण गरेका थिए। आक्रमणमा परि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा प्रहरी सहायक हवलदार महेश थामी लगायत 6 जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभएको छ। घाइतेमध्ये 4 जनालाई हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। गाउँपालिकाले नै खर्च बेहोर्ने गरी निजी कम्पनीको हेलिकप्टर मार्फत घाइतेहरूको उद्धार गरिएको हो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 37 राहदानी सहित 1 जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। सिराहाको धनगढ़ीमाई 13 38 वर्षका अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभएको छ। नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले स्वीकृति नलिई 37 नेपाली राहदानीमा रोमेनियाको भिजा लगाउने भन्दै लैजान लागेको अवस्थामा नियन्त्रणमा लिइएको ले बताउनुभयो। श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ। शेयर बजारमा लगातारको गिरावटमा आज ब्रेक लागेको छ। आज नेप्से परिसूचक 30.08 अङ्कले बढेको छ। यो सँगै शेयर बजार 2754.48 बिन्दुमा चढेको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ। हिजो 3.08 अर्ब करोडको कारोबार भएकोमा आज 3.82 अर्ब करोड रूपियाँको कारोबार भएको छ। उदयपुरको त्रियुगा तीन मोतीगढ़ामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सील गरेको छ। खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाट सहित जिल्ला प्रशासन कार्यालयको टोलीले मापदण्ड विपरीत पानी बेचेको भन्दै सील गरेको हो। कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको पटक पटकको गुनासोपछि टोलीले अनुगमन गर्दा मापदण्ड विपरीत भेटिएको छ। सीडीओ विक्रम पाण्डेले पटक पटक सचेत गराउँदा पनि अटेरी गरेर मापदण्ड विपरीत काम गरेका कारण अहिले बाध्य भएर उद्योग सील गर्नु परेको जानकारी दिनुभएको छ।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सरकारले कक्षा एघारको पठन पाठन आउँदो असार एक गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गरेको छ। पत्रमा शैक्षिक सत्र 2082 एसईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा एघारको पढ़ाई असार एक गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ। विगतमा एसईई नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा निकालिएको छ। पोखरा महानगरले फिर्के खोला वरपरका 160 घर टहरा लगायतका संरचना 3 दिनभित्र हटाउन सूचना निकालेको छ।
4: महानगरले 2080 कार्तिक 10 गते पनि 35 दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन भनेको थियो, तर अदालतको आदेशपछि त्यति बेलाको सूचना कार्यान्वयन भएको थिएन। महानगरले आज फेरि सूचना जारी गर्दै फिर्के खोला आसपासका स्थायी र अस्थायी संरचना आउँदो 9 गते भित्र आफैले हटाउनु पर्ने भनेको हो। महानगरले वडा 18 को अधेरी कुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाट हुँदै फेवातालमा मिसिने फिर्के खोलाका संरचना हटाउन सूचना जारी गरेको हो। 9 गतेसम्म संरचना नहटाए महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी समेत दिएको छ। महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार फिर्के खोला आसपासमा 160 स्थायी अस्थायी संरचना बनाइएको छ। 40 मिटरसम्मको फिर्के खोला अतिक्रमण गरेर हाल 3 मिटरसम्म खुम्च्याइएको समेत प्रतिवेदनले देखाएको छ। सीमाङ्कन टोलीले फिर्के खोला किनारमा 388 कंक्रिटका पिल्लर समेत गाडेको छ। खोला हिँड्ने ठाउँ मिचेर सशस्त्रको तालिम केन्द्र, बराल समाजघर, पुन समाजघर, कुँवर समाजघर र महिला समूहको भवनसहित निजी विद्यालय, इन्जिनियरिङ कलेज, मन्दिर, क्रियापुत्री भवन समेत बनाइएको पोखरा महानगरले जनाएको छ। सराङकोटको फेदी अधेरी कुनाबाट बग्ने फिर्के खोला पर्स्याङ, सिद्धार्थ चोक, मालेपाटन, मासबार, बैदाम हुँदै थेवातालमा मिसिन्छ।
3: म्याग्दीको धौलागिरी गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिसको सर्वेक्षण गरिएको छ।
5: नेपाल पन्छीविद संघको प्राविधिक टोलीले धौलागिरी गाउँपालिका 1 गुर्जा, 4 बगर र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ घुसाखानीमा चिरकालिसको स्थलगत सर्वेक्षणका साथै समुदाय स्तरमा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। चिरकालिसको प्रजनन हुने याम पारेर वासस्थान नजिकको बगर, गुर्जा र घुसाखानीमा चिरकालिसको सर्वेक्षण गरिएको संघका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद पौडेलले जानकारी दिनुभयो। सर्वेक्षकले चिरकालिसको आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित संख्या पहिचान गर्ने गर्छन्। यसअघि धौलागिरी गाउँपालिका 3 दर र वडा नम्बर 4 मोदीमा चिरकालिसको वासस्थान रहेको भेटिएको थियो। अध्ययनमा सहभागी विराट रजकका अनुसार मोदीमा 3 र दरमा 7 जोडी चिरकालिस भेटिएका थिए। कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा 18 जोडी चिरकालिस भेटिएका थिए। धौलागिरी ढोरपाटनपछि सर्वेक्षण टोली मुस्ताङ पुगेको छ। समुद्री सतहदेखि 1400 मिटरदेखि 3600 मिटरसम्मको उचाइमा चिरकालिस पाइने गर्छ। चिरकालिसको पालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थुप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी पालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ।
3: सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ। प्रसाईले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउ गर्नुको लिखित कारण मागेको हो। इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ। प्रसाईलाई अस्ति प्रहरीले वीरगंजबाट पक्रेको थियो। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमणको स्तर देखेर गहिरो चासो व्यक्त गरेको छ। कंगोमा संक्रमितको संख्या 500 नाघेको छ भने 134 जनाको मृत्यु भइसकेको छ। अक्सफामका देशीय निर्देशक डाक्टर मानेन्जी मांगुरुले सो मुलुकको हिंसाले रोग नियन्त्रणमा अवरोध गरिरहेको बताउनु भएको छ।
6: For us as humanitarian actors, it's also really challenging negotiating access with some of the armed groups. For example, the ADF Nalu, which has been contributing to incursions and massacres of people in those villages, is difficult.
3: दैलेख र कालीकोटका जनप्रतिनिधि सहितको संयुक्त बैठकले जलजले प्राकृतिक ग्यास उत्खननका लागि आह्वान गरेको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको महाबुलेखमा बसेको बैठकले पेट्रोलियम पदार्थको वास्तविक क्षमता एकिन गरी उत्खननको कामलाई द्रुत गतिमा अगाडि बढ़ाउन भनेको हो। चीन सरकारको 2,17,00,000,000 अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 अध्ययन गरिरहेको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

यो BFBS Radio हो।

0: अधिकारकर्मी रुबी खानले अनसन तोड्नु भएको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै अनसन बसेकी खान र सरकारका प्रतिनिधिबीच हिजो पाँच बुधे सहमति भएको हो। खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ देपा दाहालले पानी खुवाएर 23 औं दिनमा अनसन तोडाउनु भएको हो। बाँके नेपालगंजको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंज अस्पतालमा अनसनरत खानसँग वार्ताका लागि सरकारको तर्फबाट विशेष टोली खटाइएको थियो। टोलीले अधिकारकर्मी खानसँग वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 जेठ 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्मका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने सहमति भएको सरकारी टोलीले जनाएको छ। यस्तै खानले उठाएका अन्य घटनाको अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र यस क्रममा कमजोरी पाइए सम्बन्धित प्रहरी कार्यालय उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। खान विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको सार्वजनिक शान्ति विरूद्धको कसुर मुद्दामाथिको अनुसन्धानलाई पनि तत्काल टुंग्याउन निर्देशन दिने सहमति भएको छ। यो मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक लगायत कर्मचारीको भूमिकाको सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइए कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने सहमति पनि भएको छ। यस्तै निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकार कर्मीको सुरक्षाका लागि बाँकेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने पनि सहमति भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पंक्षी चिर कालिसको सर्वेक्षण गरिएको छ।
1: नेपाल पंक्षीविद संघको प्राविधिक टोलीले धौलागिरी गाउँपालिका एक गुर्जा, चार बगर र ढोरपाटन नगरपालिकाको बुर्तीबाङ घुसाखानीमा चिर कालिसको स्थलगत सर्वेक्षणका साथै समुदाय स्तरमा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। चिर कालिसको प्रजनन हुने याम पारेर वासस्थान नजिकको बगर, गुर्जा र घुसाखानीमा चिर कालिसको सर्वेक्षण गरिएको संघका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद पौडेलले जानकारी दिनुभयो। सर्वेक्षकले चिर कालिसको आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित संख्या पहिचान गर्ने गर्छन्। यसअघि धौलागिरी गाउँपालिका 3 दर र वडा नम्बर 4 मुदीमा चिर कालिसको वासस्थान रहेको भेटिएको थियो। अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा 3 र दरमा 7 जोडी चिर कालिस भेटिएका थिए। कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा 18 जोडी चिर कालिस भेटिएका थिए। धौलागिरी ढोरपाटनपछि सर्वेक्षण टोली मुस्ताङ पुगेको छ। समुद्री सतहदेखि 1400 मिटरदेखि 3600 मिटरसम्मको उचाइमा चिर कालिस पाइने गर्छ। चिर कालिसको पालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थुप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी पालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ।
0: जेब्रा क्रसबाट यू टर्न गर्ने विद्यालयको बसलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। सामाजिक सञ्जालमा जेब्रा क्रसबाट यू टर्न गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बसको खोजी गरेको थियो। यस क्रममा ट्राफिक प्रहरी वृत्त मालिगाउँले स्कूल बसको पहिचान गरेर कार्यवाही गरिएको जनाएको छ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ। प्रसाईले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो। यस्तै इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ। प्रसाईलाई सोमबार प्रहरीले वीरगंजबाट पक्राउ गरेको थियो। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्कको जग्गा खाली गराउने तयारी गरेको छ। महानगरले जग्गा खाली गराउन 3 दिनभित्र विवरण संकलन गर्ने गरी तयारी थालेको छ। महानगरले आज जरूरी सूचना जारी गर्दै यसअघि निष्ठा पाएका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई यही जेठ 8 गतेसम्म वडा नम्बर 9 को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ। पोखरामा सुविधा सम्पन्न बस पार्क बनाउन पृथ्वी चोकको 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। 50 वर्षसम्म बस पार्क नबन्दा यो क्षेत्रमा 450 भन्दा बढी घर टहरा बनेका छन्। 205 रोपनी जग्गा खुम्चिएर अहिले 26 रोपनी हाराहारीमा सीमित छ। महानगरले गएको वैशाख 4 गते अतिक्रमित संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो। सूचनाको म्याद आउँदो 8 गते सकिँदैछ। 35 दिने अल्टिमेटम सकिने लाग्दा वास्तविक सुकुम्बासी पहिचानका लागि महानगरले 3 दिने नयाँ सूचना निकालेको हो। काठमाडौँमा आज पहेँलो धातुको मूल्य ओह्रालो लागेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन प्रति तोला 3,300 रुपियाँले ओह्रालो लागेको छ।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: प्रधान न्यायाधीश सिफारिस विरूद्ध परेका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले आज दर्ता गरेको छ। कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो। गएको सोमबार मल्लले दरपीठ भएका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गर्नुभएको थियो, तर उक्त दिन दर्ता भएका थिएनन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार अधिवक्ता प्रेमराज सिलवालको निवेदन आज दर्ता भएको हो। पूर्व मन्त्री राजकुमार गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। घुस लिएको आरोपमा थुनामा रहेका गुप्तालाई धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। हिजो सारङ्गा सुविदे र सुनिल कुमार पोखरेलको इजलासले गरेको आदेश आज सर्वोच्चले सार्वजनिक गरेको हो। थुनामा पठाउने विशेष अदालतको आदेश बदर गर्दै गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ। प्रसाईले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो। यस्तै इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री सहित मन्त्रीहरूले संसदमा आएर आफ्ना प्रश्नको जवाफ नदिएसम्म पर्चा देखाएर विरोध गरिरहने अड्डी लिनुभएको छ।
1: आज संसद बैठक शुरू हुन साथ श्रम संस्कृतिका सांसदले बिना माइक पालै पालो प्ले कार्डमा लेखिएका नारा वाचन गरेका थिए।
2: संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, हिन्दीको शासन लागू गर, नेपा प्रगति बन्द गर, प्रतिपक्षको सदन स्थापित गर, बोल्ने समय वृद्धि गर,
3: सुकुम्बासीलाई बाँच्न दे, नेपाली भनेर हाँस्न दे,
1: सदनको मर्यादा नराखेको भन्दै सभामुखले चेतावनी दिएपछि सांसद साम्पाङले संसद नियमावलीको अर्को उपनियम समेत जोडेर प्रतिवाद गर्नुभएको छ।
4: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
2: यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं, यो नियम 15 2 चाहिँ यहाँले पालना गराउनु हुन्छ कि हुन्न?
4: मान्य सदस्य हर्कराज राईलाई म बस्नुहोस्।
2: हामीले उठाएका महिनौ पहिलादेखि उठाएका प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ। तर यहाँले सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु,
4: मान्य सदस्य हर्कराज राई
2: हुन्छ भने सबैमा उत्तिकै लागू हुनुपर्छ।
4: मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको हो, 2 मिनट भित्र आफ्नो कुरा राख्नुहोस्।
1: सांसद साम्पाङले उठाएको प्रतिनिधि सभा नियमावलीको नियम 15 उपनियम 2 बैठकको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमै दिनुपर्ने प्रावधान छ। सवाल जवाफ सँगै सभामुखले बोल्ने समय दिएपछि साम्पाङले प्रधानमन्त्रीलाई सदनमा झिकाउन रुलिङको समेत माग गर्नु भएको छ।
5: सीमानाको कुरा, महँगी नियन्त्रण सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, यो तरिकाले नियमावलीको 15:2 लागू भएको देखिँदैन। यो संसदप्रति सरकार जवाफदेही हुनै पर्छ। जनताको प्रश्नहरू सोधिने सदन हो, त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ? ती प्रश्नहरूको उत्तर जनतालाई दिनुपर्ने, त्यो कर्तव्यदेखि भाग्ने उहाँहरूको जुन चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ।
2: यो माग पूरा नभइन्जेलसम्म हामी सधैँभरि हामी पर्चा देखाइ नै रहन्छौँ, आन्दोलन गरि नै रहन्छौँ।
1: श्रम संस्कृतिले सदनमा प्ले कार्ड देखाउँदै विरोध जनाउन थालेको आज तेस्रो दिन हो।
0: प्रधानमन्त्री मन्त्रीलाई प्रश्न गर्न नपाएकोमा रासोपा सांसदहरूले समेत आवाज उठाउन थालेका छन्। आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै जेएनजी शहीदकी आमा रासोपा सांसद रचना खतिवडा खत्रीले सरकारलाई प्रश्न गर्न नपाएकोमा आपत्ति जनाउनु भएको हो।
6: म एउटा यस्तो प्रश्न सोध्दैछु कि सरकारलाई के प्रश्न सोध्न नपाउने हो? दाडु पनि तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको कसलाई सोधेको भन्ने एउटा रोइलो चलिरहेछ कि। यदि मैले सरकार हाम्रो हो भने प्रश्न सोध्न पाउने कि नपाउने, र संसद भवन अगाडि शहीदका शालिगको निर्माण यथाशीघ्र थालनी गरियोस्।
0: एमाले सांसदहरूले सुकुम्बासीहरूलाई सरकारले आन्दोलनमा धकेल्न खोजेको आरोप लगाएका छन्। सुकुम्बासी परिवारका लागि भन्दै सरकारले ल्याएको आर्थिक सहयोगको समेत आलोचना गर्दै एमाले सांसद गुरु बराल,
7: सरकार भन्छ तीन महिना तिमीहरूले 15,000 रुपियाँ पाउनेछौ, अर्थात् पाँच जनाको परिवार हरेक सदस्यलाई 3,000। अर्को अर्थमा भन्यो भने एक दिनको 100 रुपियाँले कसरी एउटा परिवार काठमाडौँको आसपासमा बाँच्न सक्छ। यो सुकुम्बासी माथि गरिएको अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो। होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले उनीहरू बाँचिरहेका छन्। सुत्केरी महिलाको कुपोषणको शिकार भएका छन्। युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ। बाल बालिका विद्यालय जानबाट वञ्चित भएका छन्।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधान न्यायाधीश नियुक्तिमा वरियता र परम्परा मिचे पनि वर्तमान सरकारलाई आफूहरूले शंकाको लाभ दिएको प्रतिक्रिया दिनुभएको छ। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सांसद पुन,
8: मेरो पार्टी कुरा गर्नु चाहिँ हामी न्यायालयमा राजनीति गरेका छैनौँ। अहिले वरियता मिचेर चार नम्बरबाट उहाँले राजनीति गर्नुभयो, सिस्टम भत्काउनु भयो। 80 वर्षको न्यायालयको इतिहासमा वरियता मिच्नु भयो भन्ने आरोप छ। त्यो आरोप सार्वजनिक रूपले आएको छ, मैले थप टिप्पणी गर्न आवश्यक छैन, दुनियाँले बुझेको कुरा। अर्को कुरा चाहिँ साध्य हतार गर्छ, हतार किन? 5 गते हामी आएका उजुरीहरू खोल्ने, वितरण गर्ने, अध्ययन गर्ने, 6 गतेतिर चाहिँ छलफल गर्ने उजुरीकर्ताहरूसँग, 7 गतेतिर सिफारिस गरौँला, यस नो गरौँला, के हतार हो भन्ने कुरा नै थियो। प्रक्रियामा यति हतार गर्ला तर चाहिँ सत्ता पसे साथी अलि बढी नै हतार गर्नु हो। बहुमत प्राप्त दलले म नयाँ गर्छु भनेर आएको बेला उहाँलाई टेस्ट हुन दिउँ, किनभने वरियता त मिचिसक्नु हो। 80 वर्षको इतिहास नयाँ गऱ्यौँ, वरियता मिच्यौँ भन्दा ल ठिक छ, नयाँ हो भने ल गर्नुहोस् एकपल्ट हेरौँ नि त भनेर हामी त्यसमा अब्जेक्सन भन्दा सहमतिबाटै शङ्काको लाभ दिएकै हो। प्रधान न्यायाधीशलाई पनि शङ्काको लाभ हो।
0: अर्को प्रसंगमा उहाँले सरकारले ल्याउने बजेटको विषयमा सत्तारूढ सांसदहरू निर्यातको टिप्पणी पनि गर्नुभएको छ। पोखरा महानगरले फिर्की खोला वरपरका 160 घर टहरा लगायत संरचना 3 दिनभित्र हटाउन सूचना निकालेको छ।
1: महानगरले 2080 कार्तिक 10 गते पनि 35 दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन भनेको थियो, तर अदालतको आदेशपछि त्यति बेलाको सूचना कार्यान्वयन भएको थिएन। महानगरले आज फेरि सूचना जारी गर्दै फिर्के खोला आसपासका स्थायी र अस्थायी संरचना आउँदो 9 गतेभित्र आफैले हटाउनु पर्ने भनेको हो। महानगरले वडा 18 को अँधेरी कुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाट हुँदै फेवातालमा मिसिने फिर्के खोलाका संरचना हटाउन सूचना जारी गरेको हो। 9 गतेसम्म संरचना नहटाए महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी समेत दिएको छ। महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार फिर्के खोला आसपासमा 160 स्थायी अस्थायी संरचना बनाइएको छ। 40 मिटरसम्मको फिर्के खोला अतिक्रमण गरेर हाल 3 मिटरसम्म खुम्च्याइएको समेत प्रतिवेदनले देखाएको छ। सीमाङ्कन टोलीले फिर्के खोला किनारमा 388 कंक्रिटका पिल्लर समेत गाडेको छ। खोला हिँड्ने ठाउँ मिचेर सशस्त्रको तालिम केन्द्र, बराल समाजघर, पुन समाजघर, कुँवर समाजघर र महिला समूहको भवनसहित निजी विद्यालय, इन्जिनियरिङ कलेज, मन्दिर, क्रियापुत्री भवन समेत बनाइएको पोखरा महानगरले जनाएको छ। सराङकोटको फेदी, अँधेरी कुनाबाट बग्ने फिर्के खोला, पर्स्याङ, सिद्धार्थ चोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ।
0: अब खबर फटाफट।
9: मुस्ताङमा एआई ड्रोन प्रविधि प्रयोग गरी छड्के वनकस्ती शुरू। वन पैदावारको संरक्षण र वन्यजन्तुको चोरी सिकारी लगायत अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रविधिको सहयोग। म्याग्दीको मंगला गाउँपालिकाले 200 जना किसानलाई दियो 1 करोड मूल्य बराबरका कृषि औजार। 50% अनुदानमा मिनी टेलर, हलो, मिल र थ्रेसर मसिन पाएपछि किसान लाभान्वित। सिराहाको लहान नगरपालिकामा निर्माण शुरू गरिएको नयाँ बहुद्देश्य कृत्रिम पोखरीले चुरी क्षेत्रको पानीको संकट टार्ने र सिंचाई सुविधा पुर्याउने सरकारवालाको दावी। राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोडना खोला किनारको 10 बिघा क्षेत्रफलमा वृहत पोखरीको शिलान्यास।
0: रसियाले उत्पादन गरेको डिजेल र जेटमा हाल्ने इन्धन अब बेलायतमा खिनबेज हुने भएको छ। हर्मुज जलमार्गको निरन्तर अवरोधका कारण ग्रीष्मयाममा इन्धन अभावको डर देखिएपछि बेलायत सरकारले रसियाली इन्धनमाथिको नाकाबन्दी खुब्लो पारेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप, सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीडितको भनाइ।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग बनाएको छ।
0: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो?
2: केही समय माग्दा अहिलेको अवस्थामा, ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
0: अनि अरबौं डलरको ग्यास पाइपलाइन बारे चीन र रुस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिस्ट नेताहरू भएको दावी गरे। आर्थिक सङ्कटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्युएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्युटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डिआर कङ्गोको राजधानी किन्सासाबाट बीबीसी संवाददाता इमेरी माकुमेनो भन्छन्, इबोलाको केन्द्रबिन्दु इतोरी र खास गरी माङ्वालुका कुनै पनि ठाउँमा इबोला उपचार केन्द्र बनिसकेका छैनन्। मानिसहरूको उपचार अहिले पनि सामान्य अस्पतालमा भइरहेको छ। बीबीसी संवाददाताको भनाई। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेजिङ भ्रमणका क्रममा रुस र चीनबीच हुने ठानिएको बहुप्रतीक्षित ग्यास पाइपलाइनबारे सम्झौता नभएको विवरण आएका छन्। चिनिया राष्ट्रपति सी जिनपिङसँगको कुराकानीमा पुटिनले पाइपलाइनको मार्ग र निर्माण प्रक्रिया लगायतका परियोजनाबारे आधारभूत जानकारी लिएको क्रेमलिनले जनाएको छ। तर त्यसबारे स्पष्ट समयरेखा तय नगरिएको रुसी पक्षले जनाएको छ। युक्रेन युद्धका कारण प्रतिबन्धहरूको सामना गरिरहेको रुसका लागि चीन उसको सबैभन्दा ठूलो ग्यासको बजार हो। इरान युद्ध सुरु भएपछि फेब्रुअरीबाट गल्फ सागरमा अलपत्र परेको तेल भरिएको दक्षिण कोरियाली ट्याङ्कर होर्मुज जलमार्गतर्फ अघि बढेको छ। इरानसँगको सहकार्यमा उक्त जहाज पार गराउन लागिएको दक्षिण कोरियाली परराष्ट्र मन्त्रीले देशको संसदलाई जानकारी गराएका छन्। कोरियाली ट्याङ्करसँगै 40 लाख ब्यारल तेल बोकेका 2 चिनिया ट्याङ्करले पनि आज यो जलमार्ग पार गरेको जहाजहरूको निगरानी गर्ने तथ्याङ्कमा देखिएको छ। तर पछिल्ला दिनमा यो जलमार्गबाट पार भएका जहाजहरूको सङ्ख्या ज्यादै न्यून छ। र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले विद्युतीय सवारी साधनहरूको बिक्रीले यो वर्ष नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेको छ। यो वर्ष बिक्री हुने सबै प्रकारका सवारी साधनहरूको 28% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार 1 मुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए। तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाएको छ। अब सुत्यारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ दिर्ग रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नुपर्ने छ ठुलो सिलिन्डर बिर अस्पतालले दिएको। अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन जौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाऊ नखाए घिस के मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
0: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
4: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
0: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण सुरु हुने अनुमान गरिएको बताए।
5: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजे हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
0: उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसङ्ग छोटकरीमा, भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर सञ्चार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
6: विजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिए छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत डिस्कनेक्टिभिटीका विषयहरूमा पनि हामी संवाद गरिरहेछौँ।
0: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।
6: लिपुलेखको प्रसङ्ग पनि उठ्यो, हामीले त्यो मानसरोवरको यात्राको निस्किसकेपछि नेपालले कूटनीतिक नोट हामीले पठायौँ, हामीले स्वाभाविक हाम्रो आफ्नो दावा क्लेम सहित हामीले पठायौँ। भारतले पनि अब त्यहाँ उहाँले आफ्नो पनि क्लेम राखेकै विषय रह्यो, तर
0: रासायनिक मल आपूर्ति तथा सिँचाइका मामिलामा हाल भारतसँग छलफलहरू भइरहेको मन्त्री खनालले बताएका छन्। अब अर्को विषय, नेपालले अतिकम विकसित मुलुक एलडिसीको श्रेणीबाट यही वर्षको नोभेम्बरमा स्तरोन्नति गर्ने भनिएकोमा सरकारले आर्थिक चुनौतीहरूका कारण उक्त प्रक्रिया पर धकेल्न पत्राचार गरेको बताइएको छ। आर्थिक प्रगति भएको जनिने स्तरोन्नति गर्न नेपाल किन हच्किएको होला, अहिलेको अवस्थामा थप समय माग्नु ठिक हो भनेर हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठलाई सोधेका छौँ।
2: सारेको स्थिति हो, अब यसपटक 26 नोभेम्बरमा गर्नुपर्ने स्थिति हो, तर अहिले पनि फेरि अलिकति इकोनोमिक ट्रान्जिसन चाहिँ छ। यो भर्खर जेन्जी मुभमेन्ट भयो, भर्खर नयाँ सरकार आएको स्थिति छ। हामी त कति चाहिँ त्यो एलडिसी ग्रेजुएसनमा गर्नुपर्ने तयारी चाहिँ त्यति पर्याप्त चाहिँ पुगेको छैन। फेरि बङ्गलादेशले पनि सार्नको लागि रिक्वेस्ट गरेको सन्दर्भमा अनि बङ्गलादेशकै लाइनमा गर्दा ठिकै हुने जस्तो लाग्छ, किनभने भोलि हामीलाई के निर्यातमा असर गर्न सक्छ अनि नजिकैको छिमेकीले गर्ने नेपालले नगर्ने हुँदाखेरि निर्यातमा हाम्रो अझ थप प्रभावित हुने सम्भावना हुन्छ। त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
7: अब यहाँनिर अघि तपाईँले जुन भन्नुभयो 2 पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पुरा भइ नसकेको भनेर तपाईँले सङ्केत गर्नुभयो, अब फेरि 3 वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
2: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोभिड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ, त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो, कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ, त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ, त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल फेरि फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो, सधैँ एलडिसीमा बसेर चाहिँ साध्य राख्दैन, एलडिसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी, हाम्रो क्षमता, केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त, अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ। हाम्रो क्षमता चाहिँ एलडिसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो, त्यस कारण क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
7: यसमा चाहिँ यो एलडिसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ, सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
2: अब सरकारले सबै विविध दृष्टिकोणबाट हेरेर गर्नु पर्यो, कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार त सरकार हो होइन, प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो, प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी, इकोनोमिक आर्थिक वृद्धि दर, निर्यातमा पर्ने प्रभावका सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन, अरू अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन पछि सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बङ्गलादेशकोमा चाहिँ बङ्गलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बङ्गलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्त्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चिनिया राष्ट्रपति सी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रुसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वासिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रुसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरुरी रहेको बताए।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्य सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार आज कृषि सहकारीका 88 र शिव शिखर बहुउद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215 शिव शिखर बहुउद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। 8 विश्वविद्यालयको उपकुलपतिको लागि 218 जनाको आवेदन परेको छ। शिक्षा मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 50, पूर्वाञ्चल विश्वविद्यालयका लागि 38, पोखरा विश्वविद्यालयका लागि 38, त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 गरी 218 जनाको आवेदन परेको छ। यो सूची मन्त्रालयले आज सार्वजनिक गरेको हो। गएको 25 वैशाखमा 10 दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुल्ला आह्वान भएको थियो। अध्यादेश मार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागि हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम कम रहेको बताउनु भएको हो। नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि भएको छैन। यो एक प्रकारको दुर्लभ भाइरस हो। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब दिशा र र्यालबाट मानिसमा सर्ने गर्दछ। तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्रै सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहने मन्त्रालयको भनाइ छ। मन्त्रालयले अफवाहको पछि नलाग्न र मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा यति बेला महको शिकार भइरहेको छ। वैशाख जेठ भीरमौरीको मह शिकारका लागि उत्तम याम मानिन्छ। अक्करे भीरमा जोखिम मोलेर शिकारीहरू भीरमौरीको मह शिकार गर्न व्यस्त छन्। पछिल्लो समय मह शिकार पर्यटनको पनि हिस्सा बन्न थालेको छ। पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा मह शिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ। बागलुङको गलकोट 10 पाण्डव खानीको रौमुआमा गएको शनिबारदेखि मह शिकार शुरू भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले बताउनु भएको छ। क्लबको आयोजनामा सोमबार मह शिकार उत्सव गरिएको छ। मह शिकार अवलोकनका लागि ठूलो संख्यामा मानिसहरू रौमुआ पुगेका थिए। बिहिबारसम्म रौमुआमा मह शिकार गर्ने योजना छ। यो याममा 1500 देखि 2000 लिटरसम्म मह शिकार हुने अनुमान छ। क्लबले मह शिकारबाट भएको आमदानी सामाजिक काममा खर्च गर्दै आएको छ। महको आमदानी स्थानीयवासीले पनि बाँडफाँट गर्ने गरेका छन्। भीरमौरीको मह प्रति किलो 2000 बिक्री हुँदै आएको बुढाले बताउनु भयो। मह शिकार उत्सवमा खेल र सांस्कृतिक गतिविधि पनि समावेश गरिएको छ। रसियाले उत्पादन गरेको डिजेल र जेटमा हाल्ने इन्धन अब बेलायतमा किनबेच हुने भएको छ। हर्मुज जलमार्गको निरन्तर अवरोधका कारण ग्रीष्मयाममा इन्धन अभावको डर देखिएपछि बेलायत सरकारले रसियाली इन्धनमाथिको नाकाबन्दी खुकुलो पारेको हो। बेलायती तल्लो सदन कमन्सको विदेश मामिला समिति सभापति जेम एमिली थर्नबेरीले बेलायती निर्णयले युक्रेनी नागरिकलाई निराश पारेको टिप्पणी गर्नुभएको छ।
4: पूर्व
3: प्रधानमन्त्री बोरिस जोनसनले पनि यो निर्णयलाई युक्रेनी नागरिकमाथिको धोका भन्नुभएको छ। कन्जर्भेटिभ नेता केमी वेनसले पनि यो निर्णयलाई पाप कर्म भन्नुभएको छ। लिबरल डेमोक्रेट नेता सर एड जेबीले भने कठिन अवस्थाको उपज भन्नुभएको छ।
5: Real challenge here because this appalling war in Iran, supported by the conservatives and reform, is pushing up the cost of living, is pushing up diesel and petrol prices. But we've also got to remember that we need to support our Ukrainian allies. They are fighting and paying a heavy, heavy price.
3: यसैपछि इरान युद्धले महँगी बढेको भन्दै बेलायत सरकारले ठूला सुपर मार्केटहरूलाई केही सामानको मूल्य नबढाउन अनुरोध गरेको छ। तर वित्त मन्त्री जान टमलिन्सनले भने जरुरी वस्तुमा विचार गर्न नसकिने बताउनु भएको छ। यो वर्षको अप्रेलसम्ममा बेलायतमा 2.8% महँगी बढेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।

पिलाको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाको छु। जति पिउन

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व मन्त्री राजकुमार गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। घुस लिएको आरोपमा थुनामा रहेका गुप्तालाई धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। हिजो सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गरेको आदेश आज सर्वोच्चले सार्वजनिक गरेको हो। थुनामा पठाउने विशेष अदालतको आदेश बद्र गर्दै गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। गुप्ताले मन्त्री हुँदा रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीबाट भएको सरुवा थमौती गराइदिने तथा खम बहादुर पुनलाई भूमि सम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति दिलाउने भन्दै घुस लिएको आरोप अज्ञातहरू प्रयोग अनुसन्धान आयोगले लगाएको थियो। गुप्ता 2081 असार 31 सामान्य प्रशासन मन्त्री नियुक्त भएर 2082 असार 21 गतेसम्म पदमा बहाल हुनुहुन्थ्यो, तर आरोप पत्रमा रकम बैंक खातामा जम्मा गरेको र झिकेको 2081 जेठ 32 मात्र देखिएको अदालतको आदेशमा उल्लेख छ। प्रतिवादी रामचन्द्र अधिकारी तुलसीराम बुढा मगर रजिता श्रेष्ठको हकमा थरोटीमा रिहा गर्ने विशेष अदालतकै आदेश सर्वोच्चले पनि सदर गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्ध परेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले आज दर्ता गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो। गत सोमबार मल्लले दरपीट भएका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गर्नुभएको थियो, तर सो दिन दर्ता भएका थिएनन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार अधिवक्ता प्रेमराज सेवालको निवेदन आज दर्ता भएको हो। यो निवेदनको पहिलो पेशी 1 जेठ 11 गतेका लागि तोकिएको कोइरालाले जानकारी दिनुभएको छ। यसअघि दरपीठ विरूद्ध फेरि निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाई अल्झाएर राखेको भन्दै अधिवक्ताहरूले गुनासो गरेका थिए। प्रधानमन्त्री वारेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। शर्माले प्रधान न्यायाधीश नियुक्त भएर अहिले कार्यभार पनि सम्हालिसक्नु भएको छ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ। प्रसाईले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो। यस्तै इजलासले महाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ। प्रसाईलाई सोमबार प्रहरीले वीरगंजबाट पक्राउ गरेको थियो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री सहित मन्त्रीहरूले संसदमा आएर आफ्ना प्रश्नको जवाफ नदिएसम्म पर्चा देखाएर विरोध गरिरहने अडी लिनु भएको छ।
4: आज संसद बैठक सुरु हुन साथ संस्कृतिका सांसदले बिना माइक पालै पालो प्ले कार्डमा लेखिएका नारा वाचन गरेका थिए।
5: संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, दिल्लीको शासन लागू गर, नेपाल प्रगति बन्द गर, प्रतिपक्षको शासन स्थापित गर, बोल्ने समय वृद्धि गर, सुकुम्बासीलाई बाँच्न दे, नेपाली भनेर हाँस्न दे,
4: सदनको मर्यादा नराखेको भन्दै सभामुखले चेतावनी दिएपछि सांसद साम्पाङले संसद नियमावलीको अर्को उपनियम समेत जोडेर प्रतिवाद गर्नु भएको छ।
6: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
5: यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं, यो नियम 15:2 चाहिँ यहाँले पालना गराउनु भएको हुन्छ।
6: मान्य सदस्य हर्कराज राईलाई म बस्नुहोस्।
5: हामीले उठाएका महिनौ पहिलादेखि उठाएका प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ। तर यहाँले सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु,
6: मान्य सदस्य हर्कराज राई मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको
5: हो,
6: 2 मिनट भित्र आफ्नो कुरा राख्नुहोस्।
4: सांसद साम्पाङले उठाएको प्रतिनिधि सभा नियमावलीको नियम 15 उपनियम 2 बैठकको आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाब सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमै दिनुपर्ने प्रावधान छ। सवाल जवाफ सँगै सभामुखले बोल्ने समय दिएपछि साम्पाङले प्रधानमन्त्रीलाई सदनमा झिकाउन रुलिङको समेत माग गर्नु भएको छ।
2: सीमानाको कुरा, महँगी नियन्त्रण सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफल पनि नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान फोनले प्रधान न्यायाधीश नियुक्तिमा वरियता र परम्परा मिचे पनि वर्तमान सरकारलाई आफूहरूले शंकाको लाभ दिएको प्रतिक्रिया दिनुभएको छ। सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै सांसद फोन
4: मेरो पार्टी कुरा गर्नुहुन्छ हामी न्यायालयमा राजनीति गरेका छैनौँ। अहिले वरियता मिचेर चार नम्बरबाट उहाँले राजनीति गर्नुभयो, सिस्टम भत्काउनुभयो। 80 वर्षको न्यायालयको इतिहासमा वरियता मिच्नुभयो भन्ने आरोप छ। त्यो आरोप सार्वजनिक रूपले आएको छ, मैले थप टिप्पणी गर्न आवश्यक छैन, दुनियाँले बुझेको कुरा। अर्को कुरा चाहिँ साध्य हतार गर्छ, हतार किन? 5 गते हामी आएका उजुरीहरू खोल्ने, वितरण गर्ने, अध्ययन गर्ने, 6 गतेतिर चाहिँ छलफल गर्ने उजुरीकर्ताहरूसँग, 7 गतेतिर सिफारिस गरौँला, यस नो गरौँला, के हतार हो भन्ने कुरा नै थियो। प्रक्रियामा यति हतार गर्ला तर चाहिँ सत्ता पक्षीय साथी अलिक बढी नै हतार गर्नुभयो। बहुमत प्राप्त दलले म नयाँ गर्छु भनेर आएको बेला उहाँलाई टेस्ट हुन दिउँ, किन वरियता त मिचिसक्नुभयो। 80 वर्ष इतिहास नयाँ गऱ्यौँ, वरियता मिच्यौँ भन्दा ल ठिक छ, नयाँ हो भने ल गर्नुहोस् एकपल्ट हेरौँ नि त भनेर हामी त्यसमा अब्जेक्सन भन्दा सहमतिबाटै शङ्काको लाभ दिएकै हो। प्रधान न्यायाधीशलाई पनि शङ्काको लाभ हो।
3: अर्को प्रसंगमा उहाँले सरकारले ल्याउने बजेटको विषयमा सत्तारूढ सांसदहरू निरीह देखिएको टिप्पणी पनि गर्नुभएको छ। राज्यसभा सांसदहरू सरकारले जस्तो बजेट ल्याए पनि मान्नुपर्ने मनस्थितिमा देखिएको उहाँको भनाइ छ।
5: एउटा त सरकारको नियत संसद छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखियो, त्यो हामीले त्यो विषय पनि उठायौँ। आगामी दिनमा त्यसो हुँदैन भन्नुभयो उहाँहरूले। विगतमा चैत 15 तिरै छलफल हुन्थ्यो तर त्यो बिचमा विधेयकहरू अरू अरू राखेर चाहिँ यही विषय माथि चाहिँ अलिक कम समय भएकै हो। हामी प्रतिपक्षी दलहरूको तर्फबाट त हामीले आफ्नो विषय राखेका छौँ। सत्ता पक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो, सरकारले ल्याएकै रे मानिदिने जस्तो, उहाँहरू त भोलि आफ्नो निर्वाचन क्षेत्रमा जवाफ दिनुपर्छ, आफ्नो जिल्लामा जवाफ दिनुपर्छ। यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले लिइदिए भएपछि त हुने भएपछि त यति धेरै सांसद किन चाहियो भन्ने भोलि प्रश्न उहाँहरूलाई त आफ्नो क्षेत्रमा हुन्छ। हाम्रो क्षेत्रको कुरा त केही उठाउनु भएन, हिजो निर्वाचनमा गरेका प्रतिबद्धता के उठाउनु भएन भन्ने प्रश्न उहाँहरूलाई पनि हुन्छ।
3: श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री सहित मन्त्रीहरूले संसदमा आएर आफ्ना प्रश्नको जवाफ नदिएसम्म पर्चा देखाएर विरोध गरिरहने अड्डी लिनु भएको छ।
6: आज संसद बैठक शुरू हुन साथ संस्कृतिका सांसदले बिना माइक पालै पालो प्ले कार्डमा लेखिएका नारा वाचन गरेका थिए।
7: संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, दिल्लीको शासन लागू गर, नेपाल प्रगति बन्द गर, प्रतिपक्षको सदन स्थापित गर, बोल्ने समय वृद्धि गर, सुकुम्बासीलाई बाँच्न दे, नेपाली भनेर हाँस्न दे,
6: सदनको मर्यादा नराखेको भन्दै सभामुखले चेतावनी दिएपछि सांसद साम्पाङले संसद नियमावलीको अर्को उपनियम समेत जोडेर प्रतिवाद गर्नुभएको छ।
8: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
7: यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं, यो नियम 15 को 2 चाहिँ यहाँले पालना गराउनु हुन्छ कि हुन्न?
8: मान्य सदस्य हर्कराज राईलाई म बस्नुस्।
7: हामीले उठाएका महिनौ पहिलादेखि उठाएका प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ। तर यहाँले सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु,
8: मान्य सदस्य हर्कराज राई
7: हुन्छ भने सबैमा उत्तिकै लागू हुनुपर्छ।
8: मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको हो, 2 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्।
6: सांसद साम्पाङले उठाएको प्रतिनिधि सभा नियमावलीको नियम 15 उपनियम 2 बैठकको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाब सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमै दिनुपर्ने प्रावधान छ। सवाल जवाफ सँगै सभामुखले बोल्ने समय दिएपछि साम्पाङले प्रधानमन्त्रीलाई सदनमा झिकाउन रुलिङको समेत माग गर्नु भएको छ।
9: सीमानाको कुरा, महँगी नियन्त्रण, सहकारी पीडितलाई
2: फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नआउने, छलफल नै नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, यो तरिकाले नियमावलीको 15(2) लागू भएको देखिँदैन। यो संसदप्रति सरकार जवाफदेही हुनै पर्छ। जनताको प्रश्नहरू सोधिने सदन हो, त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु यसले के जनाउँछ? ती प्रश्नहरूको उत्तर जनतालाई दिनुपर्ने, त्यो कर्तव्यदेखि भाग्ने उहाँहरूको जुन चलन छ यसप्रति हाम्रो घोर आपत्ति छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको बताएको छ।
4: मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम कम रहेको बताउनु भएको हो। नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि भएको छैन। यो एक प्रकारको दुर्लभ भाइरस हो। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब दिशा र र्यालबाट मानिसमा सर्ने गर्दछ। तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्रै सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहने मन्त्रालयको भनाइ छ। मन्त्रालयले अफवाहको पछि नलाग्न र मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ।
3: पोखरा महानगरपालिकाले फिर्की खोला वरपरका 160 घर टहरा लगायतका संरचना 3 दिनभित्र हटाउन सूचना निकालेको छ।
5: महानगरले 2080 कार्तिक 10 गते पनि 35 दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन भनेको थियो, तर अदालतको आदेशपछि त्यति बेलाको सूचना कार्यान्वयन भएको थिएन। महानगरले आज फेरि सूचना जारी गर्दै फिर्के खोला आसपासका स्थायी र अस्थायी संरचना आउँदो 9 गते आफैले हटाउनु पर्ने भनेको हो। महानगरले वडा 18 को अधेरी कुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाट हुँदै फेवातालमा मिसिने फिर्के खोलाका संरचना हटाउन सूचना जारी गरेको हो। 9 गतेसम्म संरचना नहटाए महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी समेत दिएको छ। महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार फिर्के खोला आसपासमा 160 स्थायी अस्थायी संरचना बनाइएको छ। 40 मिटरसम्मको फिर्के खोला अतिक्रमण गरेर हाल 3 मिटरसम्म खुम्च्याइएको समेत प्रतिवेदनले देखाएको छ। सीमाङ्कन टोलीले फिर्के खोला किनारमा 388 कंक्रिटका पिल्लर समेत गाडेको छ। खोला हिँड्ने ठाउँ मिचेर सशस्त्रको तालिम केन्द्र, बराल समाजघर, पुन समाजघर, कुँवर समाजघर र महिला समूहको भवनसहित निजी विद्यालय, इन्जिनियरिङ कलेज, मन्दिर, क्रियापुत्री भवन समेत बनाइएको पोखरा महानगरले जनाएको छ। सराङकोटको फेदी अधेरी कुनाबाट बग्ने फिर्के खोला पर्स्याङ, सिद्धार्थ चोक, मालेपाटन, मासबार, बैदाम हुँदै थेवातालमा मिसिन्छ।
3: यो आलु लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र पनि अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय बनेको हो। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
6: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम्म अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
7: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा नि काम गर्थेँ पहिला। अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ।
6: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।
7: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
8: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्।
6: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ।
9: 500 रोपनी क्षेत्रफलमा अहिले हाम्रो आलु खेती छ र यो वर्ष पानी परे हुनाले, 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ पालन गर्ने चाहिँ 10-15% बढ्छ भन्ने अनुमान।
6: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ। हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ।
3: अब खबर फटाफट।
10: मुस्ताङमा एआई ड्रोन प्रविधि प्रयोग गरी छड्के वनकस्ती शुरू। वन पैदावारको संरक्षण र वन्यजन्तुको चोरी सिकारी लगायत अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रविधिको सहयोग। म्याग्दीको मंगला गाउँपालिकाले 200 किसानलाई दियो 1 करोड मूल्य बराबरका कृषि औजार। 50% अनुदानमा मिनी टेलर, हलो, मिल र थ्रेसर मसिन पाएपछि किसान लाभान्वित। सिराहाको लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुद्देश्य कृत्रिम पोखरीले चुरी क्षेत्रको पानीको संकट टार्ने र सिंचाइ सुविधा पुर्याउने सरकारवालाको दावी। राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोडना खोला किनारको 10 बिघा क्षेत्रफलमा बृहत पोखरीको शिलान्यास।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: Radio.
1: Sainya samudayamah.
2: Belayan padi.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bandhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
4: एमाले संसदीय सुधा कुमारी बरालले सभामुखको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। राजसभा सांसदले अमानवीय व्यवहार गर्दा समेत सभामुखले व्यवस्था गरेको उहाँको आरोप छ।
5: पुराना दलहरूलाई अशिष्ट व्यवहार अमानवीय व्यवहार गरिरहनु भएको छ। हरेक पटक हरेक दललाई अमानवीय व्यवहार बोल्ने शिष्टताका कुराहरू तपाईँले सिकाइरहनु भएको छ। उहाँहरूले बोलेका शिष्टता के हो? सत्ता पक्षका मान्यजीवहरूले तपाईँ बसेको कुर्सी र हामी बसेको कुर्सी बराबर नै हो। पुराना दलले केही गरेनन्, सदन गनायो भन्ने जस्ता शब्दहरू प्रयोग गरिएका छन्। यी रेकर्डबाट तत्काल हटाइयोस्। विपक्षी दलले भनेका शब्दहरू तत्काल सभामुखजीवले ध्यानाकर्षण हुन्छ भने सत्ता पक्षका मान्यजीवहरू बोलेका शब्दहरू यहाँ ध्यानाकर्षण भएका छैनन्। यो कुरा चाहिँ तत्काल ध्यानाकर्षण होस्।
4: एमाले सांसदहरूले सुकुम्बासीहरूलाई सरकारले आन्दोलनमा धकेल्न खोजेको आरोप लगाएका छन्। सुकुम्बासी परिवारका लागि भन्दै सरकारले लागेको आर्थिक सहयोगको समेत आलोचना गर्दै एमाले सांसद गुरु बराल,
6: सरकार भन्छ तीन महिना तिमीहरूले 15,000 रुपियाँ पाउनेछौ, अर्थात् पाँचजनाको परिवार हरेक सदस्यलाई 3,000। अर्को अर्थमा भन्यो भने एक दिनको 100 रुपियाँले कसरी एउटा परिवार काठमाडौँको आसपासमा बाँच्न सक्छ? यो सुकुम्बासी माथि गरिएको अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो। होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले उनीहरू बाँचिरहेका छन्। सुत्केरी महिलाको कुपोषणको शिकार भएका छन्। युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ। बाल बालिका विद्यालय जानबाट वञ्चित भएका छन्।
7: र यस खालको सुकुम्बासीको समस्या समाधान हुँदैन, आन्दोलनतर्फ सरकारले धकेल्दैछ।
4: प्रधानमन्त्री मन्त्रीलाई प्रश्न गर्न नपाएकोमा राज्यसभा सांसदहरूले समेत आवाज उठाउन थालेका छन्। आज प्रतिनिधि सभाको शून्य सभामा बोल्दै चेन्जी सहित ग्यामा राज्यसभा सांसद रचना खतिवडा खत्रीले सरकारलाई प्रश्न गर्न नपाएकोमा आपत्ति जनाउनु भयो।
8: म एउटा यस्तो प्रश्न सोध्दैछु कि सरकारलाई के प्रश्न सोध्न नपाउने हो? दाडु पनि तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको कसलाई सोधेको भन्ने एउटा रोइलो चलिरहेछ कि। यदि मैले सरकार हाम्रो हो भने प्रश्न सोध्न पाउने कि नपाउने? र संसद भवन अगाडि शहीदका शालिगको निर्माण यथाशीघ्र थालनी गरियोस्।
4: म्याग्दीको धौलागिरी गाउँपालिका र बागलुङको टोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिसको सर्वेक्षण गरिएको छ।
9: नेपाल पन्छीविद संघको प्राविधिक टोलीले धौलागिरी गाउँपालिका एक गुर्जा, चार बगर र टोरपाटन नगरपालिकाको बुर्तिबाङ घुसाखानीमा चिरकालिसको स्थलगत सर्वेक्षणका साथै समुदाय स्तरमा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। चिरकालिसको प्रजनन हुने याम पारेर वासस्थान नजिकको बगर, गुर्जा र घुसाखानीमा चिरकालिसको सर्वेक्षण गरिएको संघका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद पौडेलले जानकारी दिनुभयो। सर्वेक्षकले चिरकालिसको आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित संख्या पहिचान गर्ने गर्छन्। यसअघि धौलागिरी गाउँपालिका 3 दर र वडा नम्बर 4 मुदीमा चिरकालिसको वासस्थान रहेको भेटिएको थियो। अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा 3 र दरमा 7 जोडी चिरकालिस भेटिएका थिए। कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा 18 जोडी चिरकालिस भेटिएका थिए। धौलागिरी ढोरपाटनपछि सर्वेक्षण टोली मुस्ताङ पुगेको छ। समुद्री सतहदेखि 1,400 मिटरदेखि 3,600 मिटरसम्मको उचाइमा चिरकालिस पाइने गर्छ। चिरकालिसको पालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थुप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी पालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ।
4: भरतपुर अस्पतालको झण्डै 20 बिघा जग्गा अतिक्रमण हुँदा विशेषज्ञ सेवा विस्तारसम्मका काममा अवरोध पुगेको व्यवस्थापकले बताएका छन्। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले अस्पतालको 30 बिघा जग्गामध्ये 10 बिघा मात्र भोगाधिकार गर्न पाएको बताउनुभयो।
10: जग्गा चाहिँ हाम्रो भरतपुर अस्पतालको नौमा रहेको जग्गा उहाँहरूले भोगाधिकार गर्दै आउनु भएको छ र हामीले अब उहाँहरूले जुन लिनुभएको जग्गा छ त्यो लिज ऐन अनुसार भरतपुर अस्पतालमा सम्झौताको लागि आइदिनुहोस् भनेर पटक पटक पत्राचार भन्ने गरेका छौँ, तर उहाँहरू आउनु भएको छैन। हामीले फेरि पनि अनुरोध गर्न चाहन्छौँ लिज ऐन अनुसार उहाँहरू आइदिनुहोस् र सम्झौताको लागि आइदिनुहोस् हामीसँग भनेर भनिरहेका छौँ।
4: कलेज अफ मेडिकल साइन्स, स्कुल अफ हेल्थ साइन्स, आँखा अस्पताल, रक्त सञ्चार, रेड क्रस स्वास्थ्य कार्यालय र टोल विकास संस्थाले जग्गा लिएको उहाँको भनाइ छ। 600 शैयाको अस्पतालमा दैनिक 2-3 हजार बिरामी उपचारका लागि आउने गरेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: पूर्व मन्त्री राजकुमार गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ. घुस लिएको आरोपमा थुनामा रहेका गुप्तालाई धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो. हिजो सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गरेको आदेश आज सर्वोच्चले सार्वजनिक गरेको हो. थुनामा पठाउने विशेष अदालतको आदेश बद्र गर्दै गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो. गुप्ताले मन्त्री हुँदा रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीबाट भएको सरुवा थमौती गराइदिने तथा खम बहादुर पुनलाई भूमि सम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति दिलाउने भन्दै घुस लिएको आरोप अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको थियो. गुप्ता 2081 असार 31 सामान्य प्रशासन मन्त्री नियुक्त भएर 2082 असार 21 गतेसम्म पदमा बहाल हुनुहुन्थ्यो. तर आरोप पत्रमा रकम बैंक खातामा जम्मा गरेको र झिकेको 2081 जेठ 32 सम्म मात्रै देखिएको अदालतको आदेशमा उल्लेख छ. प्रतिवादी रामचन्द्र अधिकारी तुलसीराम बुढा मगर रजिता श्रेष्ठको हकमा थरोटीमा रिहा गर्ने विशेष अदालतकै आदेश सर्वोच्चले पनि सदर गरेको छ. प्रधान न्यायाधीश सिफारिश विरूद्ध परेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले आज दर्ता गरेको छ. कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले 2 दिनपछि कार्यान्वयनमा ल्याएको हो. गत सोमबार मल्लले दरपीठ भएका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गर्नुभएको थियो. तर सो दिन दर्ता भएका थिएनन्. सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार अधिवक्ता प्रेमराज सेवालको निवेदन आज दर्ता भएको हो. यो निवेदनको पहिलो पेशी 1 जेठ 11 गतेका लागि तोकिएको कोइरालाले जानकारी दिनुभएको छ. यसअघि दरपीठ विरूद्ध फेरि निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाई अल्झाएर राखेको भन्दै अधिवक्ताहरूले गुनासो गरेका थिए. प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो. शर्माले प्रधान न्यायाधीश नियुक्त भएर अहिले कार्यभार पनि सम्हालिसक्नु भएको छ. सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ. प्रसाईले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो. यस्तै इजलासले महाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ. प्रसाईलाई सोमबार प्रहरीले वीरगंजबाट पक्राउ गरेको थियो. श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री सहित मन्त्रीहरूले संसदमा आएर आफ्ना प्रश्नको जवाफ नदिएसम्म पर्चा देखाएर विरोध गरिरहने अडी लिनु भएको छ.
4: आज संसद बैठक शुरू हुन साथ संस्कृतिका सांसदले बिना माइक पालो पालो प्ले कार्डमा लेखिएका नारा वाचन गरेका थिए.
5: संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, विधिको शासन लागू गर, नेपाल प्रविधि बन्द गर, प्रतिपक्षको सदन स्थापित गर, बोल्ने समय वृद्धि गर, सुकुम्बासीलाई बाँच्न दे, नेपाली भनेर हाँस्न दे.
4: सदनको मर्यादा नराखेको भन्दै सभामुखले चेतावनी दिएपछि सांसद साम्पाङले संसद नियमावलीको अर्को उपनियम समेत जोडेर प्रतिवाद गर्नुभएको छ.
6: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु.
5: यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं. यो नियम 15 2 चाहिँ यहाँले पालना गराउनु हुँदैन.
6: मान्य सदस्य हर्कराज राईलाई म बस्नुहोस्.
5: हामीले उठाएको महिनौ पहिलादेखि उठाएका प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ. तर यहाँले सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु, हामीले अहिलेसम्म उत्तर नपाउनु, यसले यो संसदको मर्यादा कायम भएको छ कि छैन.
6: मान्य सदस्य हर्कराज राई
5: लागू हुन्छ भने सबैमा उत्तिकै लागू हुनुपर्छ.
6: मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको
5: हो,
6: 2 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्.
4: सांसद साम्पाङले उठाएको प्रतिनिधि सभा नियमावलीको नियम 15 उपनियम 2 बैठकको आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाब सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमै दिनुपर्ने प्रावधान छ. सवाल जवाफ सँगै सभामुखले बोल्ने समय दिएपछि साम्पाङले प्रधानमन्त्रीलाई सदनमा झिकाउन रुलिङको समेत माग गर्नु भएको छ।
2: सीमानाको कुरा, महँगी नियन्त्रण सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफल पनि नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Gorkha Radio।

0: સૈન્ય સમુદાયમાં
1: રિલાય ભરી
0: ઓનર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: पूर्व मन्त्री राजकुमार गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ. घुस लिएको आरोपमा थुनामा रहेका गुप्तालाई धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो. हिजो सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गरेको आदेश आज सर्वोच्चले सार्वजनिक गरेको हो. थुनामा पठाउने विशेष अदालतको आदेश बद्र गर्दै गुप्तालाई 50 लाख धरोटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो. गुप्ताले मन्त्री हुँदा रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीबाट भएको सरुवा थमौती गराइदिने तथा खम बहादुर पुनलाई भूमि सम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति दिलाउने भन्दै घुस लिएको आरोप अज्ञात दुरूपयोग अनुसन्धान आयोगले लगाएको थियो. गुप्ता 2081 असार 31 सामान्य प्रशासन मन्त्री नियुक्त भएर 2082 असार 21 गतेसम्म पदमा बहाल हुनुहुन्थ्यो. तर आरोप पत्रमा रकम बैंक खातामा जम्मा गरेको र झिकेको 2081 जेठ 32 सम्म मात्र देखिएको अदालतको आदेशमा उल्लेख छ. प्रतिवादी रामचन्द्र अधिकारी तुलसीराम बुढा मगर रजिता श्रेष्ठको हकमा थरोटीमा रिहा गर्ने विशेष अदालतकै आदेश सर्वोच्चले पनि सदर गरेको छ. प्रधान न्यायाधीश सिफारिश विरूद्ध परेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले आज दर्ता गरेको छ. कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले 2 दिनपछि कार्यान्वयनमा ल्याएको हो. गत सोमबार मल्लले दरपीट भएका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गर्नुभएको थियो. तर सो दिन दर्ता भएका थिएनन्. सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार अधिवक्ता प्रेमराज सेवालको निवेदन आज दर्ता भएको हो. यो निवेदनको पहिलो पेशी 1 जेठ 11 गतेका लागि तोकिएको कोइरालाले जानकारी दिनुभएको छ. यसअघि दरपीठ विरूद्ध फेरि निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाई अल्झाएर राखेको भन्दै अधिवक्ताहरूले गुनासो गरेका थिए. प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो. शर्माले प्रधान न्यायाधीश नियुक्त भएर कार्यभार पनि सम्हालिसक्नु भएको छ. सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ. प्रसाईले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो. यस्तै इजलासले महाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ. प्रसाईलाई सोमबार प्रहरीले वीरगंजबाट पक्राउ गरेको थियो. श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री सहित मन्त्रीहरूले संसदमा आएर आफ्ना प्रश्नको जवाफ नदिएसम्म पर्चा देखाएर विरोध गरिरहने अड्डी लिनुभएको छ.
4: आज संसद बैठक शुरू हुन साथ संस्कृतिका सांसदले बिना माइक पालै पालो प्ले कार्डमा लेखिएका नारा वाचन गरेका थिए.
5: संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, विधिको शासन लागू गर, नेपाल प्रविधि बन्द गर, प्रतिपक्षको सदन स्थापित गर, बोल्ने समय वृद्धि गर, सुकुम्बासीलाई बाँच्न दे, नेपाली भनेर हाँस्न दे.
4: सदनको मर्यादा नराखेको भन्दै सभामुखले चेतावनी दिएपछि सांसद साम्पाङले संसद नियमावलीको अर्को उपनियम समेत जोडेर प्रतिवाद गर्नुभएको छ.
6: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु.
5: यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं. यो नियम 15 को 2 चाहिँ यहाँले पालना गराउनु भएको
6: हुन्छ. मान्य सदस्य हर्कराज राईलाई म बस्नुहोस्.
5: हामीले उठाएका महिनौ पहिलादेखि उठाएका प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ. तर यहाँले सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु, हामीले अहिलेसम्म उत्तर नपाउनु, यसले यो संसदको मर्यादा कायम भएको छ कि छैन.
6: मान्य सदस्य हर्कराज राई
5: लागू हुन्छ भने सबैमा उत्तिकै लागू हुनुपर्छ.
6: मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको
5: हो,
6: 2 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्.
4: सांसद साम्पाङले उठाएको प्रतिनिधि सभा नियमावलीको नियम 15 उपनियम 2 बैठकको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाब सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमै दिनुपर्ने प्रावधान छ. सवाल जवाफ सँगै सभामुखले बोल्ने समय दिएपछि साम्पाङले प्रधानमन्त्रीलाई सदनमा झिकाउन रुलिङको समेत माग गर्नु भएको छ।
2: सीमानाको कुरा, महँगी नियन्त्रण सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफल पनि नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि हालसम्म 226 आवेदन परेको छ। सरकारले पहिलो चरणमा 8 विश्वविद्यालयमा उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो। प्राप्त विवरण अनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी 50 आवेदन परेको छ। यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेको छ। राजर्षि जनक विश्वविद्यालयमा 27, मध्य पश्चिम विश्वविद्यालयमा 20 तथा सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा समान 19 आवेदन प्राप्त भएका छन्। सबैभन्दा कम आवेदन पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परेको छ। सो विश्वविद्यालयमा 15 जनाले मात्र उपकुलपति बन्न आवेदन दिएका छन्। सरकारले केही समय अघि अध्यादेश ल्याएर